0: गरेर बस्छौँ भने अब अलि जानाले रोजगारी सिर्जना हुने चाहिँ केही लगानी गर्छौँ र केही आमदानी गर्छौँ भने चाहिँ गर्नको लागि पनि त्यो उपयुक्त छ।
1: संघीय सरकारको सहयोगमा धुरकोट गाउँपालिकाले 3,13,68,621 रुपियाँको लागतमा निर्माण गरेको हो।
2: अब खबर फटाफट।
3: नियमित आपूर्ति भइरहँदा पनि बजारमा ग्यासको अभाव देखिएको भन्दै विक्रेता झस्किए। चाहिने भन्दा बढी ग्यास सिलिन्डर थुपारेर नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग संघको आग्रह। सुर्खेतका उपभोक्ता 2 दिन पालो कुरेर ग्यास लैजाँदै गएको एक वर्षभित्र कम्तीमा 30 दिन सहकारीमा दूध बेच्ने गण्डकीका 11,200 किसानले 5,58,00,000 प्रोत्साहन रकम बुझे। लिटरमा 5 रुपियाँका दरले एउटा सहकारीलाई 17,50,000 बाँडियो। जनकपुरको धनुषाधाम वनस्पति उद्यानभित्रको नक्षत्र वाटिकामा नक्षत्र राशि र ग्रह अनुसारको वृक्षारोपण सुरु। मध्य प्रदेश सरकारको 8,00,000 बनाइएको नक्षत्र वाटिकामा 25 नक्षत्र 12 राशि र 9 ग्रहको बिरुवा रोप्ने तयारी। करिब 120 हेक्टरमा फैलिएको उद्यानभित्र 276 प्रजातिका बोट बिरुवा हुर्किँदै लमजुङमा पशुको कृत्रिम गर्भाधान गराउने चलन बढ्दै वर्ष दिनमा 3,000 बढी गाई भैँसीमा कृत्रिम गर्भाधान गराइएको पशु कार्यालयको तथ्याङ्क। गोर्खाको बारपाक सुलीकोट 7 गैरा छापका 6 बिजुलीका पोल पहिरोले लग्यो। 600 भन्दा बढी घरधुरीमा 5 दिनदेखि बिजुली बन्द। र मुस्ताङको चिन्तामणि विश्वकै उत्कृष्ट आलिसान रिजोर्टको सूचीमा 1,25,00,000,000 बनेको यो रिजोर्टमा 2 जनाको 1 रातको बासका लागि 3,00,000 सभा 3,00,000 रुपियाँसम्म लाग्ने, नेपालीका लागि 1,00,000 मिलाउने।
2: अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा 8 महिना बिताएको अमेरिकी रूसी संयुक्त अन्तरिक्ष टोली सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ। नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रूसी अन्तरिक्ष यात्री सेर्गे कुडस्वेर्चकोभ र सेर्गे मिकेप सवार सोयुज MS-28 यान काजाकस्तानमा सुरक्षित अवतरण गरेको हो। 3 सदस्यीय टोलीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा 241 दिन वैज्ञानिक तथा प्राविधिक अभियान
4: BFBS, Gorkha Radio.

0: संसदीय सुनवाई समितिको बैठक आज बस्दैछ। बिहान सभा 11 बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनवाई हुने कार्यसूची छ। संवैधानिक परिषदको गत असार 19 गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मान बहादुर कार्की तथा आयुक्तहरूमा गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सिफारिश गर्ने निर्णय गरेको थियो। यसअघि साउन 5 गते बसेको संसदीय सुनवाई समितिको बैठकले प्रस्तावित 2 जना आयुक्तहरूलाई साउन 12 गते र प्रस्तावित प्रमुख आयुक्तलाई 13 गते प्रस्तुतिकरणका लागि बोलाउने निर्णय गरेको थियो। संसदीय सुनवाई समितिले सुनवाई गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। पूर्वीनाका काकर भित्ता स्थल मार्ग हुँदै गत आर्थिक वर्ष 2082-83 9,000 बढी पर्यटक विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालय काकर भित्ताका निमित्त प्रमुख इन्द्र कुमार राजवंशीका अनुसार दैनिक सरदर 26 जना विदेशी पर्यटक काकर भित्ता नाका भएर नेपाल प्रवेश गरेका हुन्। छिमेकी मुलुक भारतका नागरिकका लागि भिसा अनिवार्य नभएकोले यो तथ्याङ्कमा भारतीय पर्यटकको संख्या समावेश गरिएको छैन। नाकाबाट 86 देशका नागरिक आवत जावत गरे भने सबैभन्दा बढी भूटानी पर्यटक भित्रिएका छन्। दोस्रोमा अमेरिकाबाट 2,152 जना पर्यटक भित्रिएका निमित्त प्रमुख राजवंशीले जानकारी दिनुभयो। सबैभन्दा बढी पुसमा 1,850 जना पर्यटक नेपाल भित्रिएका थिए भने सबैभन्दा कम भदौमा 216 जना मात्र आएका थिए। अध्यागमन कार्यालयले 2024 अगस्तदेखि मात्र यस नाकाबाट पूर्ण रूपमा अध्यागमन सेवा शुरू गरेकाले विदेशी पर्यटकलाई यो नाका प्रयोग गर्ने बारे अझै पर्याप्त जानकारी भइ नसकेको जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको बिक्री वितरण नगर्न व्यवसायीलाई आग्रह गरेको छ।
1: विभागले निकासी पैठारी नियन्त्रण ऐन 2013 अनुसार प्रतिबन्धित वा नियन्त्रित गरिएका वस्तुको अनधिकृत बिक्री वितरण नगर्न सम्बन्धित पक्षलाई सचेत गराएको हो। कानून विपरीत प्रतिबन्धित वस्तुको पैठारी सञ्चय वा बिक्री वितरण गरेको पाइएमा प्रचलित कानून अनुसार कार्यवाही हुने विभागले जनाएको छ। यसैबीच विभागले बजारमा स्वच्छता कायम गर्न अनुगमन तथा निरीक्षण तीव्र बनाएको छ। उपभोक्ता संरक्षण ऐन र नियमावली अनुसार बजार अनुगमन गरी आवश्यक निर्देशन तथा कार्यवाही भइरहेको विभागले जनाएको छ। विभागले काठमाडौँका विभिन्न व्यावसायिक फार्मको अनुगमन गरी सुधारात्मक निर्देशन दिएको छ। उपभोक्ता अधिकार कर्मी र स्थानीय सरकारवालाको सहभागितामा नियमित बजार अनुगमन भइरहेको विभागको भनाइ छ।
0: कञ्चनपुर प्रहरीले अवैध काठ र ढुङ्गा ओसार पसारमा प्रयोग भएका ट्र्याक्टर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी 7 को नेपाल भारत सीमा नजिकबाट 18 क्यूफिट 5 गोलिया काठ बरामद गरिएको हो। यस्तै कृष्णपुर नगरपालिकामा अवैध रूपमा ढुङ्गा ओसार पसार गरिरहेको अवस्थामा प्रहरीले एउटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ। कृष्णपुर 1 को ओदाली खोलाबाट अवैध रूपमा ढुङ्गा निकालेर ल्याउँदै गरेको ट्र्याक्टर नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक टेक बहादुर रावलले जानकारी दिनुभएको हो। प्रहरीका अनुसार ट्र्याक्टर चालक कृष्णपुर 1 सुन्दरी 5 का पुष्कर चौधरी र प्रकाश चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागि शुक्ला फाटा नगरपालिका कार्यालयमा बुझाइएको छ। नेपाल विद्युत प्राधिकरणले गत सालमा शान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने स्पष्ट पारेको छ। आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयको सूचना अनुसार असारसम्मको विद्युत खपतमा ग्राहकले भुक्तानी गरिसकेको भ्याट रकम आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार असारमा खपत भएको विद्युतको बिल साउनमा जारी गर्दा भ्याट लाग्ने वा नलाग्ने विषयमा अन्यल भएपछि राजस्व विभागसँग स्पष्टता माग गरिएको थियो। आन्तरिक राजस्व विभागले पनि असार मसान्तसम्मको विद्युत उपभोगमा भ्याट नलाग्ने र साउन 1 गतेदेखि हुने खपतमा मात्र कर लाग्ने जनाएको छ। विभागका अनुसार विद्युत सेवामा अन्तिम उपभोक्ताका लागि 5% र अन्य उपभोक्ताका हकमा 13% भ्याट लाग्नेछ। साउन 1 गतेपछि न्यूनतम शुल्क तथा डिमाण्ड चार्जमा समेत भ्याट लागू हुने विभागले स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकाको वार्ता सकारात्मक रूपमा अघि बढ़िरहेको बताउनु भएको छ। पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँग सम्झौता हुन सक्ने सम्भावना रहेको बताउनु भएको हो। यसअघि अमेरिकाले इरानमाथि करिब 2 सातादेखि जारी राखेको बमबारी अभियान शनिबार अचानक स्थगित गरेको थियो। एयरफोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले वार्ताप्रति आशावादी धारणा राख्नु भएको छ।

0: रेडियो हो, यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
0: लाइन भरी
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोरखा रेडियो हो।

सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंजमा भएको हिंसात्मक घटना छानबिन गर्न बनेको टोली हिजो राति नै विराटनगर पुगेको छ। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा समेत जगतको समितिले हिजो नै विराटनगरको न्यूरो अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो। समितिले घाइते तथा घटनाका प्रत्यक्ष पीड़ितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन गरिरहेको छ। समितिले कप्तानगंज समेत पुगेर घटनास्थलको निरीक्षण गर्नेछ। प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणका आधारमा छानबिन समितिले प्रतिवेदन तयार गर्नेछ। हिजो गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा बसेको बैठकले सहसचिव थापाको समक्षमा 5 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई 7 दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूह बीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग 2 नेपालले लगातार तेस्रो हार बेहोरेको छ। नेदरल्याण्डमा जारी श्रृंखला अन्तर्गत गैराती भएको खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको हो। 212 रनको लक्ष्य पक्षाएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सक्यो। नेपालका लागि आसिफ शेखले 45 रन, कप्तान रोहित पौडेलले 41, आरिफ शेखले 38, कुशल भुर्तेलले 34 तथा गुलशन झाले अभिजित 19 रन बनाउनुभयो। नेपालका करण केसीले 5 विकेट लिनुभयो। यो सँगै करण नेपालका लागि ओडीआई क्रिकेटमा 100 विकेट पूरा गर्ने दोस्रो खेलाड़ी पनि बन्नु भएको छ। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग 6 विकेटले र नामिबियासँग 8 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै नेपालका लागि लीग 2 शीर्ष 4 रहँदै विश्वकप ग्लोबल मा स्थान बनाउने सम्भावना कठिन बनेको छ। नेपालले अब अन्तिम खेल भोलि आयोजक नेदरल्याण्डसँग खेल्नेछ। घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष 2082-83 नयाँ उद्योग दर्ता र सेवा प्रवाह मार्फत 2,41,00,000 राजस्व संकलन गरेको छ। कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा 586 नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। तीमध्ये सबैभन्दा धेरै 302 सेवामूलक उद्योग रहेका छन्। त्यसै गरी 147 उत्पादनमूलक, 133 कृषि तथा वन्यजन्तु, 3 सूचना प्रविधि सम्बन्धी र एउटा ऊर्जामूलक उद्योग दर्ता भएका छन्। कार्यालयले संकलन गरेको राजस्व मध्ये प्रशासनिक सेवा शुल्कबाट 1,98,00,000 र व्यावसायिक रजिस्ट्रेशन दस्तुरबाट 42,82,000 तथा सरकारी सम्पत्तिको बिक्रीबाट 65,000 संकलन भएको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै काठमाडौँको बुढानी लगनछमा 51 मिलिमिटर र मकवानपुरको मकवानपुर गढीमा 37 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मुलुकका पूर्वी र मध्य क्षेत्रका केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी, बागमती र गण्डकीका केही ठाउँमा अरू प्रदेशको तुलनामा धेरै पानी परेको छ। आधा देशका हिमाली तथा पहाड़ी भागमा बदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। साथै आजै राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू ठाउँको तुलनामा काठमाडौँ, मकवानपुर, काभ्रे, तनहु, सर्लाही, म्याग्दी लगायतका जिल्लामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनी र कोशी प्रदेशका थोरै ठाउँमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पूर्वीनाका काकरभित्ता स्थलमार्ग हुँदै गत आर्थिक वर्ष 2082-83 9,000 बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालय काकरभित्ताका निमित्त प्रमुख इन्द्र कुमार राजवंशीका अनुसार दैनिक सरदर 26 विदेशी पर्यटक काकरभित्ता नागा भएर नेपाल प्रवेश गरेका हुन्। छिमेकी मुलुक भारतका नागरिकका लागि भिसा अनिवार्य नभएकाले यो तथ्याङ्कमा भारतीय पर्यटकको संख्या समावेश गरिएको छैन। नाकाबाट 86 देशका नागरिक आवत जावत गरे पनि सबैभन्दा बढी भूटानी पर्यटक भित्रिएका छन्। दोस्रोमा अमेरिकाबाट 2,152 जना पर्यटक भित्रिएका निमित्त प्रमुख राजवंशीले जानकारी दिनुभयो। सबैभन्दा बढी पुसमा 1,850 जना पर्यटक नेपाल भित्रिएका थिए भने सबैभन्दा बढी कम भदौमा 216 जना मात्र।

0: लमजुङमा धनसारमाथि पहिरो खस्दा दुईजनाको मृत्यु भएको छ, अर्का दुईजना घाइते भएका छन्। मध्य नेपाल नगरपालिका वडा नम्बर 7 बाट बेसीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको दुई तले धनसार भत्किँदा मर्स्याङ्गी गाउँपालिका 1 घन पोखरा नायुका ठिक बहादुर विक र उनकी कान्छी छोरी विनिता विकको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये आमा सुख कुमारी विक र अर्की छोरी अस्मिता विकको पोखरा पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पोर्लेटारका प्रमुख ध्रुव प्रसाद शर्माले जानकारी दिनुभयो। नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ। संघले चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि धरपकड र दमनको विरोधमा मुलुकभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो। संघले गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा दोषीलाई कार्यवाहीको माग गरेको छ। घटनामा डाक्टर प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्नलाई समेत कार्यवाही गर्न संघले माग गरेको छ। वर्षाका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीलाई कार्यवाहीको माग गरेको संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने जनाएको छ। सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंजमा भएको हिंसात्मक घटना छानबिन गर्न बनेको टोली हिजो नै राति नै विराटनगर पुगेको छ। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा समेत जगतको समितिले हिजो नै विराटनगरको न्यूरो अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो। समितिले घाइते तथा घटनाका प्रत्यक्ष पीड़ितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन गरिरहेको छ। समितिले कप्तानगंज समेत पुगेर घटनाको निरीक्षण गर्नेछ। प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणका आधारमा छानबिन प्रतिवेदन तयार गर्नेछ। हिजो गृहमन्त्री सुदन गुरुङको नेतृत्वमा बसेको बैठकले सहसचिव थापाको समक्षमा 5 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई 7 दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूह बीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर 1 जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएको छ। संसदीय सुनवाई समितिको बैठक आज बस्दैछ। बिहान सभा 11 बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनवाई हुने कार्यसूची छ। संवैधानिक परिषदको गत असार 19 गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मान बहादुर कार्की र आयुक्तहरूमा गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सिफारिश गर्ने निर्णय गरेको थियो। यसअघि साउन 5 गते बसेको संसदीय सुनवाई समितिको बैठकले प्रस्तावित 2 जना आयुक्तहरूलाई साउन 12 गते र प्रस्तावित प्रमुख आयुक्तलाई 13 गते प्रस्तुतिकरण का लागि बोलाउने निर्णय गरेको थियो। संसदीय सुनवाई समितिले सुनवाई गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष 2082-83 नयाँ उद्योग दर्ता र सेवा प्रभाव मार्फत 2,41,00,000 राजस्व संकलन गरेको छ। कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा 586 नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। तीमध्ये सबैभन्दा धेरै 302 सेवामूलक उद्योग रहेका छन्। त्यसैगरी 147 उत्पादनमूलक, 133 कृषि तथा वन्यजन्तु, 3 सूचना प्रविधि सम्बन्धी र एउटा ऊर्जामूलक उद्योग दर्ता भएका छन्। कार्यालयले संकलन गरेको राजस्व मध्ये प्रशासनिक सेवा शुल्कबाट 1,98,00,000 र व्यावसायिक रजिस्ट्रेशन दस्तुरबाट 42,82,000 तथा सरकारी सम्पत्तिको बिक्रीबाट 65,000 संकलन भएको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको बिक्री वितरण नगर्न व्यवसायीलाई आग्रह गरेको छ।
1: विभागले निकासी पैठारी नियन्त्रण ऐन 2013 अनुसार प्रतिबन्धित वा नियन्त्रित गरिएका वस्तुको अनधिकृत बिक्री वितरण नगर्न सम्बन्धित पक्षलाई सचेत गराएको हो। कानून विपरीत प्रतिबन्धित वस्तुको पैठारी, सञ्चय वा बिक्री वितरण गरेको पाइएमा प्रचलित कानून अनुसार कार्यवाही हुने विभागले जनाएको छ। यसैबीच विभागले बजारमा स्वच्छता कायम गर्न अनुगमन तथा निरीक्षणलाई तीव्र बनाएको छ। उपभोक्ता संरक्षण ऐन र नियमावली अनुसार बजार अनुगमन गरी आवश्यक निर्देशन तथा कार्यवाही भइरहेको विभागले जनाएको छ। विभागले काठमाडौँका विभिन्न व्यावसायिक फार्मको अनुगमन गरी सुधारात्मक निर्देशन दिएको छ। उपभोक्ता अधिकार कर्मी र स्थानीय सरकारवालाको सहभागितामा नियमित बजार अनुगमन भइरहेको विभागको भनाइ छ।
0: आईसीसी विश्वकप क्रिकेट लिग 2 नेपालले लगातार तेस्रो हार भएको छ। अहिलेसम्मका खबरहरू यो पीएसबीएस गोर्खा रेडियो हो।

जिंदगी भरी कति साढ़ो कति बाढ़ो जिंदगी भरी जिंदगी।

छो जिंदगी भरी कहाँ कहाँ उड़ी छो जिंदगी

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा

0: लमजुङमा धनसारमाथि पहिरो खस्ता दुईजनाको मृत्यु भएको छ, अर्का दुईजना घाइते भएका छन्। मध्य नेपाल नगरपालिका वडा नम्बर 7 भाट बेसीमा कुलो भत्किएर विष्णुदत्त सुवेदीको दुई तले धनसार भत्किँदा बर्स्याङदी गाउँपालिका 1 गहन पोखरा नायुका टिक बहादुर विक र उनकी कान्छी छोरी विनिता विकको मृत्यु भएको हो। घाइते मध्ये आमा सुककुमारी विक र अर्की छोरी अस्मिता विकको पोखरा पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भोलेटारका प्रमुख दुर्ब प्रसाद शर्माले जानकारी दिनुभयो। धनकुटाको चौबिसे गाउँपालिका 4 फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। हिजो राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको ट्रक ब्रेक फेल भई सड़कमा पल्टिएपछि आगो लागेको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रक चालक भोजपुरका 30 वर्षीय विशाल राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। ट्रकका सहचालक तेह्रथुमको म्याग्लुङ 9 18 वर्षीय सञ्जीव संग्रौला पनि सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जित काले जानकारी दिनुभयो। सड़क डिभिजन कार्यालय भरतपुरले भरतपुर बाइपास रोड विस्तारको ठेक्का तोडेको छ। बाइपास रोड विस्तारको ठेक्का पाएको गौरी पार्वती निर्माण सेवा काठमाडौँले पटक पटक म्याद थप र ताकेता गर्दा पनि काम नगरेपछि सूचना निकालेर ठेक्का रद्द गरेको जानकारी दिएको हो। कार्यालयले कानून अनुसार आगामी प्रक्रिया अगाडि बढाइने समेत स्पष्ट पारेको छ। भारी वर्षापछिको बाढ़ी र पहिरोका कारण मुलुकका विभिन्न राजमार्गहरू अवरूद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार कान्ति लोकपथ, मेची राजमार्ग र रनेखु राजमार्गका विभिन्न सड़क खण्ड अवरूद्ध भएका छन्। ललितपुरको बागमती गाउँपालिका 3 पाण्डुरमा पहिरो जाँदा कान्ति लोकपथ आज बिहान 5 बजेदेखि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै अरनेखु राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको बटेकोसी गाउँपालिका 4 किलो र कोदारी दुवै ठाउँमा पहिरो खस्दा सड़क पूर्ण रूपमा बन्द छ। त्यस्तै इलामको राजदुवाली स्थित मेची राजमार्ग झापा ताप्लेजुङ सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। भोजपुरको मध्य पहाड़ी लोकमार्ग बाढ़ीका कारण एकतर्फी मात्र सञ्चालनमा छ। त्यस्तै बाढ़ी र पहिरोको सम्भावनाका कारण बीपी राजमार्गको खुरकोट नेपाल थोकटुन जेबेसी खण्डमा साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधन चल्न दिइने। त्यस्तै कान्ति लोक पथको हेटौडा ठिङ्गन बागमती ललितपुर खण्डमा पनि सम्भावित बाढ़ी र पहिरोको जोखिमका कारण साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ। संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड र दमनको विरोधमा मुलुकभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो। संघले गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा दोषीलाई कार्यवाहीको माग गरेको छ। घटनामा डाक्टर प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको छ र अन्य स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्नलाई समेत कार्यवाही गर्न संघले माग गरेको छ। घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष 2082-83 नयाँ उद्योग दर्ता र सेवा प्रवाह मार्फत 2,41,00,000 राजस्व संकलन गरेको छ। कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा 586 नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। ती मध्ये सबैभन्दा धेरै 302 सेवामूलक उद्योग रहेका छन्। त्यसै गरी 147 उत्पादनमूलक, 133 कृषि तथा वन्यजन्तु, 3 सूचना प्रविधि सम्बन्धी र एउटा ऊर्जामूलक उद्योग दर्ता भएका छन्। कार्यालयले संकलन गरेको राजस्व मध्ये प्रशासनिक सेवा शुल्कबाट 1,98,00,000 र व्यावसायिक रजिस्ट्रेशन दस्तुरबाट 42,82,000 तथा सरकारी सम्पत्तिको बिक्रीबाट 65,000 संकलन भएको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले दक्षिण पश्चिमी क्षेत्र गिरोन्डमा फैलिएको भीषण डाँडेलो नियन्त्रणको अवस्था चुनौतीपूर्ण रहेको बताउनु भएको छ। गिरोन्ड क्षेत्रको भ्रमणपछि राष्ट्रपति म्याक्रोनले आगामी केही साता कठिन हुने बताउनु भएको हो। स्थानीय अधिकारीका अनुसार गिरोन्डमा फैलिएको डाँडेलो बोर्दो शहरबाट करिब 9 माइल नजिक पुगेको छ। राष्ट्रपति म्याक्रोनले दोस्रो विश्वयुद्धपछि अहिलेको अवस्था सबैभन्दा कठिन मध्ये एक रहेको उल्लेख गर्दै आगो नियन्त्रणका लागि सबै प्रयास गरिने बताउनु
1: Doubtless, tomorrow will be more complicated than today.

नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ। संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड र दमनको विरोधमा मुलुकभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो। संघले गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनाका दोषीलाई कार्यवाहीको माग गरेको छ। घटनामा डाक्टर प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको थियो। अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो। संघले पर्साका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीको कार्यवाहीको माग गर्दै आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने जनाएको छ। यता नेपाल चिकित्सक संघले मुलुकभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा नरोक्न सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानूनी दायरामा ल्याउने भन्दै उपचार सेवा नरोक्न आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कार्यवाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढ़ाइरहेको मन्त्रालयले जनाएको छ। नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्य मन्त्री निशा मेहताले दोषीमाथि कड़ा कार्यवाही गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको थियो। भारी वर्षापछिको बाढ़ी र पहिरोका कारण मुलुकका विभिन्न राजमार्गहरू अवरूद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार कान्ति लोकपथ, मेची राजमार्ग र अरनीको राजमार्गका विभिन्न सड़क खण्ड अवरूद्ध भएका छन्। ललितपुरको बागमती गाउँपालिका 3 पाण्डोरमा पहिरो जाँदा कान्ति लोकपथ आज बिहान 5 बजेदेखि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै अरनीको राजमार्ग सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 4 किलो र कोदारी दुवै ठाउँमा पहिरो खस्दा सड़क पूर्ण रूपमा बन्द छ। त्यस्तै इलामको राजदुवाली स्थित मेची राजमार्ग झापा ताप्लेजुङ सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। भोजपुरको मध्य पहाड़ी लोकमार्ग बाढ़ीका कारण एकतर्फी मात्र सञ्चालनमा छ। त्यस्तै बाढ़ी र पहिरोको सम्भावनाका कारण बीपी राजमार्गको खुरकोट नेपालथोक कटुन्जे बेसिन खण्डमा साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै कान्ति लोकपथको हेटौँडा ठिङ्गन बागमती ललितपुर खण्डमा पनि साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको मुगलिन नजिकै पहिरो खस्ता सड़क अवरूद्ध भएको छ। चितवनको इच्छा कामना गाउँपालिका 7 आज बिहान 9:15 पहिरो खसेको हो। बिहान सड़क डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै गाड़ी बन्द भएका छन्। पहिरो बन्चाउन शुरू गरिएको कार्यालयले जनाएको छ। धनकुटाको 24 गाउँपालिका 4 फलामेटामा ट्रक दुर्घटनापछि आग लागि हुँदा चालकको जलेर मृत्यु भएको छ। हिजो राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको ट्रक ब्रेक फेल भई सड़कमा पल्टिएपछि आग लागि भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रक चालक भोजपुरका 30 वर्षीय विशाल राईको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। सहचालक तेह्रथुमको म्यागलुङ 9 18 वर्षीय सञ्जीव संग्रौला भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। घरेलु तथा साना उद्योग कार्यालय झापाले गर्दा आर्थिक वर्ष 2082-83 नयाँ उद्योग दर्ता र सेवा प्रवाह मार्फत 2,41,00,000 राजस्व संकलन गरेको छ। कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा 586 नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। तीमध्ये सबैभन्दा धेरै 302 सेवामूलक उद्योग रहेका छन्। त्यसै गरी 147 उत्पादनमूलक, 133 कृषि तथा वन्यजन्तु, 3 सूचना प्रविधि सम्बन्धी र ऊर्जामूलक उद्योग दर्ता भएका छन्। कार्यालयले संकलन गरेको राजस्व मध्ये प्रशासनिक सेवा शुल्कबाट 1,98,00,000 र व्यावसायिक रजिस्ट्रेशन दस्तुरबाट 42,82,000 तथा सरकारी सम्पत्तिको बिक्रीबाट 65,000 संकलन भएको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले इरानले अमेरिकी सैन्य खडाबारी रूसबाट जानकारी पाइरहेको आरोप लगाउनु भएको छ। जेलेन्स्कीको आरोपपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा रूसी समकक्ष भ्लादिमिर पुटिनसँग संवाद गर्ने बताइएको छ। जेलेन्स्कीले रूसले इरानलाई भू उपक्रमबाट अमेरिकी सैन्य खडाको जानकारी दिएको आरोप लगाउनु भएको थियो।

0: नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ। संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड र दमनको विरूद्धमा मुलुकभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो। संघले गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनाका दोषीलाई कार्यवाहीको माग गरेको छ। घटनामा डाक्टर प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको थियो। अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो। संघले पर्साका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीको कार्यवाहीको माग गर्दै आन्दोलनको थप कार्यक्रम सर्वपक्ष भेलापछि तय गर्ने जनाएको छ। यता नेपाल चिकित्सक संघले मुलुकभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा नरोक्न सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानूनी दायरामा ल्याउने भन्दै उपचार सेवा नरोक्न आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यान आकर्षण भएको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कार्यवाहीका लागि सम्बन्धित निकायले प्रक्रिया अघि बढ़ाइरहेको मन्त्रालयले स्पष्ट पारेको छ। नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्य मन्त्री निशा मेहताले दोषीमाथि कड़ा कार्यवाही गर्न निर्देशन दिनुभएको थियो। अर्थमन्त्री सोनी मुवागले आज 3 दर्जन उद्योगपतिलाई भेट्न लाग्नु भएको छ। दिउँसो 3 बजे अर्थ मन्त्रालयमा हुने भेटघाटलाई बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम भनिएको छ। उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याएका उद्योगपतिहरू छलफलमा सहभागी हुँदैछन्। छलफलमा अर्थ सचिव घनश्याम उपाध्याय, उद्योग वाणिज्य तथा आपूर्ति सचिव नारायण प्रसाद दवाड़ी सहित अर्थ मन्त्रालयका महत्वपूर्ण महाशाखा तथा विभागका अधिकारीहरू पनि सहभागी हुने बताइएको छ। लमजुङमा धनसारमाथि पहिरो खस्ता 2 जनाको मृत्यु भएको छ। अर्का 2 जना घाइते भएका छन्। मध्य नेपाल नगरपालिका वडा नम्बर 7 भाटबेसीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको 2 तले धनसार भत्किँदा मर्स्याङ्ती गाउँपालिका 1 घन पोखरा नायुका टिक बहादुर बिक र उनकी कान्छी छोरी विनिता बिकको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये आमा सुक कुमारी बिक र अर्की छोरी अस्मिता बिकको पोखरा पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भोलेटारका प्रमुख ध्रुव प्रसाद शर्माले जानकारी दिनुभयो। धनकुटाको 24 गाउँपालिका 4 फलामेटामा ट्रक दुर्घटनापछि आग लागि हुँदा चालकको जलेर मृत्यु भएको छ। हिजो राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको ट्रक ब्रेक फेल भई सड़कमा पल्टेपछि आग लागि भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रक चालक भोजपुरका 30 वर्षीय विशाल राईको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। सहचालक तेह्रथुमको म्यागलुङ 9 का 18 वर्षीय सञ्जीव संग्रौला भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष 2082-83 नयाँ उद्योग दर्ता र सेवा प्रवाह मार्फत 2,41,00,000 राजस्व संकलन गरेको छ। कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा 586 नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। तीमध्ये सबैभन्दा धेरै 302 सेवामूलक उद्योग रहेका छन्। त्यसै गरी 147 उत्पादनमूलक, 133 कृषि तथा वन्यजन्तु, 3 सूचना प्रविधि सम्बन्धी र एउटा ऊर्जामूलक उद्योग दर्ता भएका छन्। कार्यालयले संकलन गरेको राजस्व मध्ये प्रशासनिक सेवा शुल्कबाट 1,98,00,000 र व्यावसायिक रजिस्ट्रेशन दस्तुरबाट 42,82,000 तथा सरकारी सम्पत्तिको बिक्रीबाट 65,000 संकलन भएको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो। नेपाली बजारमा आज सुन एकै दिन 4,300 रूपियाँले घटेको छ। आज छापावाला सुन प्रतितोला 2,84,200 कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो प्रतितोला 2,88,500 कारोबार भएको थियो। महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ। हिजो प्रतितोला 4,445 रूपियाँ रहेको चाँदीको मूल्य आज प्रतितोला 4,310 रूपियाँमा कारोबार भइरहेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको बिक्री वितरण नगर्न व्यवसायीलाई आग्रह गरेको छ।
1: विभागले निकासी पैठारी नियन्त्रण ऐन 2013 अनुसार प्रतिबन्धित वा नियन्त्रित गरिएका वस्तुको अनधिकृत बिक्री वितरण नगर्न सम्बन्धित पक्षलाई सचेत गराएको छ।
0: अहिलेसम्मका खबर यति नै।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफपीएस
1: यो बीएफपीएस गोर्खा रेडियो हो।

0: सुनसरीको देवानगंज घटनाको विरोधमा आज पनि इटहरी पकलीदेखि कोशी ब्यारेजसम्म ठाउँ ठाउँमा प्रदर्शन भएको छ। सुरक्षा कड़ा बनाएपछि देवानगंज क्षेत्र भने शान्त छ। प्रदर्शनकारीले ठाउँ ठाउँमा टायर बालेर अवरोध गरेपछि यातायात अवरूद्ध भएको छ। देवानगंज क्षेत्रमा अवस्था सामान्य बन्दै गए पनि पूर्व पश्चिम राजमार्गमा पनि सुनसरीका ठाउँ ठाउँमा अवरोध भएपछि इटहरीबाट पश्चिमतिर गाड़ी पठाउन रोकिएको सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिनुभएको छ। प्रदर्शन भएका क्षेत्रमा सुरक्षाकर्मी बढ़ाएर राजमार्ग खुलाउने पहल भइरहेको प्रहरीको भनाइ छ। विराटनगरमा आज बिहानैदेखि प्रदर्शन भएको छ। प्रदर्शनकारीले नगरका ठाउँ ठाउँमा परिक्रमा गरेर मुख्य सड़कमा सभा समेत गरेका छन्। प्रदर्शनकारीले गएको साँझ माइकिङ गरेर बजार बन्द गर्न आह्वान गरेपछि अधिकांश पसल आज बिहानैदेखि खोलिएका छैनन्। बजार क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। देवानगंज घटनाका घाइतेको विराटनगर का अस्पतालमा उपचार भइरहेको छ। आज विराटनगरका शैक्षिक संस्था बन्द भएका छन्। विराटनगर महानगरको शिक्षा महाशाखाले विद्यालय बन्द गर्ने औपचारिक निर्णय नगरे पनि सुरक्षा जोखिम र यातायात अवरोधको चेतावनीका कारण विद्यालय नखोलिएको हो। कप्तानगंज घटनाको शोकमा सुनसरीका देवानगंज र हरिनगर गाउँपालिकाले सार्वजनिक विदा दिएका छन्। सुनसरीको दक्षिणी भेगका शैक्षिक संस्था पनि आज बन्द छन्। सुनसरीका केही ठाउँमा आज पनि कर्फ्यू र निषेधाज्ञा जारी छ। राजमार्ग क्षेत्रको कर्फ्यू आदेश भने हटाइएको सुनसरीका सीडीओ ईश्वरी प्रसाद अधिकारीले जानकारी दिनुभएको छ। नेपाल चिकित्सक संघले आज मुलुकभर सरकारी र निजी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गराएको छ। वीरगंजको नारायणी अस्पतालमा डाक्टर प्रमोद राममाथि कुटपीट भएको विरोधमा संघले मुलुकभर आकस्मिक बाहेकका सेवा बन्द गराएको हो। सेवा बन्द हुँदा बिरामीलाई पर्ने असुविधाको लागि क्षमा माग्दै संघले सबै जिम्मा भने सरकारले लिनुपर्ने अडान राखेको छ। स्वास्थ्यकर्मीमाथिको सांघातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा भन्दै संघले आज सेवा बन्दको घोषणा गरेको हो। संघले जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता हुँदै गर्दा सीडीओकै अगाडि प्रहरीले आफ्ना केन्द्रीय सदस्य र नारायणी शाखाका अध्यक्ष लगायत चिकित्सकमाथि दुर्व्यवहार गरेको जनाएको छ। संघले पर्साका सीडीओ र प्रहरी प्रमुखको राजीनामा समेत मागेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अवरूद्ध नपार्न अपील गर्नुभएको छ। डाक्टरमाथि हातपात गर्ने दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढ़िसकेको पनि मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा अत्यावश्यक जीवन रक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने मन्त्रालयको भनाइ छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले आफ्नो मुलुकले 100% युक्रेनको साथ दिने वचन दिनुभएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्की र प्रधानमन्त्री बर्नहमले पोर्सको नौ सैनिक शिविर पनि भ्रमण गर्नुभएको छ। सैन्य शिविरमा सयौं युक्रेनी सैनिकले हप्तौं लामो तालिम लिएका छन्। थप सियन ग्रिसजेकबाट।
1: Hello, Prime Minister. Sean Grischek, Melbourne from BFBS. How are you going to build on the work of your predecessors in terms of supporting Ukraine? Can you give us a sense as to what your approach is going to be, anything new, and what the ask might then be for our personnel in terms of anything different? And can you share anything from the bilateral meeting with President Zelensky on more detail on the information sharing that you hope to have moving forward?
2: So it was a great privilege to welcome President Zelensky here to Portsmouth. I think he was pleased to come out and see the collaboration in action, and I think, like I was, hugely impressed by the British troops that he met. We had a very good discussion. I thought I would get on well with him. I did get on well with him. I think I will be seeing a lot of him in the coming period because we're in a crucial time. I mean, I said to him, you know, I think he's justified in having a sense of wind in his sails because, you know, Ukraine has fought hard and fought back and, you know, has made some advances of its own in recent times. You know, they have been under intense pressure. But 5 years coming up of this conflict, you know, there's a lot of people who didn't believe Ukraine would be where they are today, but they are where they are. And it was important for me to say to him that the resilience of his people is quite something, isn't it?
0: Okay, so we've got a couple of things.
3: यो BFBS गोर्खा रेडियो हो।

0: बाउसे हजुर, लो ऊ त डाँडा थुम्को मिलाइदिनु त थुम्को, रोपारलाई गाह्रो हुन्छ के?
1: यसपालि त छोरी माइती मिलेर एकदम रमाइलो गर्नुपर्छ, अर्को साल के हो के हो? ए साइली, ए माइली, छिटो मुन्टा न छिटो मुन्टी।

0: मिलन लामा भन्ने मान्छे त मान्छे पनि राम्रो, काम पनि राम्रो, गीत पनि राम्रो, कस्तो मान्छे खोजेर ल्याएको तैँले?
1: एकदम राम्रो।

0: सुनसरीको दुहबीमा सद्भाव र्याली निकालिएको छ। सामाजिक सद्भाव कायम राख्न भन्दै सुनसरीका सामाजिक संघ संस्थाको अगुवाईमा आज बिहान सद्भाव र्याली निकालिएको हो। राष्ट्रिय झण्डा बोकेर सड़कमा निस्किएका स्थानीयले सबै जात धर्म र भाषाभाषीबीच भाइचारा कायम गराउन अनुरोध गरेका छन्। अस्ति राति मानवीय क्षति हुने गरी हिंसा भड्किएपछि सुनसरी आसपासका जिल्लामा प्रदर्शन भइरहेको छ। सुनसरी देवानगंज घटनाको विरोधमा आज पनि इटरी पकलीदेखि कोशी ब्यारेजसम्म ठाउँ ठाउँमा प्रदर्शन भएको छ।
1: सुरक्षा कड़ा बनाएपछि देवानगंज क्षेत्र भने शान्त छ। प्रदर्शनकारीले ठाउँ ठाउँमा टायर बालेर अवरोध गरेपछि यातायात अवरूद्ध भएको छ। देवानगंज क्षेत्रमा अवस्था सामान्य बन्दै गए पनि पूर्व पश्चिम राजमार्गमा पनि सुनसरीका ठाउँ ठाउँमा अवरोध भएपछि इटहरीबाट पश्चिमतिर गाड़ी पठाउन रोकिएको सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिनुभएको छ। प्रदर्शन भएका क्षेत्रमा सुरक्षाकर्मी बढ़ाएर राजमार्ग खुलाउने पहल भइरहेको प्रहरीको भनाइ छ। विराटनगरमा आज बिहानैदेखि प्रदर्शन भएको छ। प्रदर्शनकारीले नगरका ठाउँ ठाउँमा परिक्रमा गरेर मुख्य सड़कमा सभा समेत गरेका छन्। प्रदर्शनकारीले गएको साँझ माइकिङ गरेर बजार बन्द गर्न आह्वान गरेपछि अधिकांश पसल आज बिहानैदेखि खोलिएका छैनन्। बजार क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। देवानगंज घटनाका घाइतेको विराटनगरका अस्पतालमा उपचार भइरहेको छ। आज विराटनगरका शैक्षिक संस्था बन्द भएका छन्। विराटनगर महानगरको शिक्षा महाशाखाले विद्यालय बन्द गर्ने औपचारिक निर्णय नगरे पनि सुरक्षा जोखिम र यातायात अवरोधको चेतावनीका कारण विद्यालय नखोलिएको हो। कप्तानगंज घटनाको शोकमा सुनसरीका देवानगंज र हरिनगर गाउँपालिकाले सार्वजनिक विदा दिएका छन्। सुनसरीको दक्षिणी भेगका शैक्षिक संस्था पनि आज बन्द छन्। सुनसरीका केही ठाउँमा आज पनि कर्फ्यू र निषेधाज्ञा जारी छ। राजमार्ग क्षेत्रको कर्फ्यू आदेश भने हटाइएको सुनसरीका सीडीओ ईश्वरी प्रसाद अधिकारीले जानकारी दिनुभएको छ।
0: मोरङमा टोल थर्किने गरी डीजे बजाउन निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै डीजे नबजाउन भनेको हो। मोरङभित्र कुनै पनि मेला महोत्सव बिहे समारोह भोजभतेर उत्सव चाडपर्व धार्मिक कार्यक्रम पुराण लगायतका कार्यक्रममा अर्को सूचना जारी नभएसम्म डीजेको प्रयोग नगर्न भनिएको प्रशासनले जारी सूचनामा उल्लेख छ। नेपाल चिकित्सक संघले आज मुलुकभर सरकारी र निजी अस्पतालमा आकस्मिक भएका सेवा बन्द गराएको छ।
1: वीरगंजको नारायणी अस्पतालमा डाक्टर प्रमोद राममाथि कुटपिट भएको विरोधमा संघले मुलुकभर आकस्मिक बाहेका सेवा बन्द गराएको हो। सेवा बन्द हुँदा बिरामीलाई पर्ने असुविधाको लागि क्षमा माग्दै संघले सबै जिम्मा भने सरकारले लिनुपर्ने अडान राखेको छ। स्वास्थ्यकर्मीमाथिको सांघातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा भन्दै संघले आज सेवा बन्दको घोषणा गरेको हो। संघले जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता हुँदै गर्दा सीडीओकै अगाडि प्रहरीले आफ्ना केन्द्रीय सदस्य र नारायणी शाखाका अध्यक्ष लगायत चिकित्सकमाथि दुर्व्यवहार गरेको जनाएको छ। संघले पर्साका सीडीओ र प्रहरी प्रमुखको राजीनामा समेत मागेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अवरुद्ध नपार्न अपील गर्नुभएको छ। डाक्टरमाथि हातपात गर्ने दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढ़िसकेको पनि मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा अत्यावश्यक जीवन रक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने मन्त्रालयको भनाइ छ।
0: गएको शनिबारदेखि उपचार सेवा ठप्प पारेर हड़तालमा उत्रिएका वीरगंज नारायण अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालका 70 बढ़ी चिकित्सक मध्ये 65 जनाले सामूहिक राजीनामा दिएका हुन्। गएको साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्तामै पर्साका प्रहरी उपरीक्षक सुदेवराज पाठकले आन्दोलनरत चिकित्सकलाई धक्कामुक्का गर्दै दुर्व्यवहार गरेको भन्दै आक्रोशित बनेका चिकित्सकले सामूहिक राजीनामा दिएका हुन्। गैराती र आज दिउँसोसम्ममा अस्पतालका 65 चिकित्सकले अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर चितरञ्जन शाहलाई राजीनामा बुझाएको अस्पतालका प्रवक्ता डाक्टर सिंहले जानकारी दिनुभएको छ। गएको शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत एकजना बिरामीको मृत्यु भएपछि अस्पतालमा भएको तोडफोड र डाक्टर प्रमोद राममाथि भएको कुटपिटमा संलग्नलाई कार्यवाहीको माग गर्दै वीरगंजका चिकित्सक अस्तिदेखि हड़तालमा छन्। गएको साँझ जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा आन्दोलनरत चिकित्सकले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख एसपीले पनि राजीनामा दिनुपर्ने भन्दै विवाद गरेपछि धक्कामुक्का परेको प्रहरीले जनाएको छ। त्यसपछि वार्तामा सहभागी चिकित्सक वार्ता छाडेर निस्कन थालेपछि प्रहरीले धक्का मुक्ति गरेको। अहिलेसम्मको खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: वीरगंजको नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका 70 जना भन्दा बढी चिकित्सक मध्ये 65 जनाले सामूहिक राजीनामा दिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभएको हो। सीडीयू सहित गएको साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता हुँदा पर्साका एसपी सुदीपराज पाठकले चिकित्सकलाई धक्का मुक्का गर्दै दुर्व्यवहार गरेको विरोधमा उनीहरूले सामूहिक राजीनामा दिएका हुन्। गएको शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड र डाक्टर प्रमोद राममाथि आक्रमण भएको थियो। कुटपिटमा संलग्नलाई कार्यवाहीको माग गर्दै वीरगंजका चिकित्सक अस्ति आइतबारदेखि हड़तालमा छन्। हिजो साँझ जिल्ला प्रशासनमा वार्ता हुँदा आन्दोलनरत चिकित्सकले सीडीओ र एसपीको समेत राजीनामा मागेपछि विवाद चर्किएको थियो। चिकित्सक टोली वार्ता छाडेर निस्किन लाग्दा एसपी पाठकले धक्कामुक्की गर्दै सीडीओको कार्यकक्षमा लगेको र त्यहाँ पनि धकेला धकेल भएपछि वार्ता छोडेर हिँडेको चिकित्सकहरूको भनाइ छ। नेपाल चिकित्सक संघले आज मुलुकभर सरकारी र निजी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गराएको छ।
1: वीरगंजको नारायणी अस्पतालमा डाक्टर प्रमोद राममाथि कुटपिट भएको विरोधमा संघले मुलुकभर आकस्मिक बाहेकका सेवा बन्द गराएको हो। सेवा बन्द हुँदा बिरामीलाई पर्ने असुविधाको लागि क्षमा माग्दै संघले सबै जिम्मा भने सरकारले लिनुपर्ने अडान राखेको छ। स्वास्थ्यकर्मीमाथिको सांघातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा भन्दै संघले आज सेवा बन्दको घोषणा गरेको हो। संघले जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता हुँदै गर्दा सीडीओकै अगाडि प्रहरीले आफ्ना केन्द्रीय सदस्य र नारायणी शाखाका अध्यक्ष लगायत चिकित्सकमाथि दुर्व्यवहार गरेको जनाएको छ। संघले पर्साका सीडीओ र प्रहरी प्रमुखको राजीनामा समेत मागेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अवरूद्ध नपार्न अपील गर्नुभएको छ। डाक्टरमाथि हातपात गर्ने दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढ़िसकेको पनि मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा अत्यावश्यक जीवन रक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने मन्त्रालयको भनाइ छ।
0: मोरङमा टोल थर्किने गरी डीजे बजाउन निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै डीजे नबजाउन भनेको हो। मोरङभित्र कुनै पनि मेला महोत्सव बिहे समारोह भोजभतेर उत्सव चाडपर्व धार्मिक कार्यक्रम पुराण लगायत कार्यक्रममा अर्को सूचना जारी नभएसम्म डीजेको प्रयोग गर्न निषेध गरिएको प्रशासनले जारी गरेको सूचनामा भनिएको छ। सुनसरीको दुहबीमा सद्भाव र्याली निकालिएको छ। सामाजिक सद्भाव कायम राख्न भन्दै सुनसरीका सामाजिक संघ संस्थाको अगुवाईमा आज बिहान सद्भाव र्याली निकालिएको हो। राष्ट्रिय झण्डा बोकेर सड़कमा निस्किएका स्थानीयले सबै जात धर्म र भाषाभाषी बीच भाइचारा कायम गराउन अनुरोध गरेका छन्। अस्ति राति मानवीय क्षति हुने गरी हिंसा भड्किएपछि सुनसरी आसपासका जिल्लामा समेत प्रदर्शन भइरहेको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नमले आफ्नो मुलुकले 100% युक्रेनको साथ दिने वचन दिनुभएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्की र प्रधानमन्त्री बर्नमले पोर्समथको 9 सैनिक शिविर पनि भ्रमण गर्नुभएको छ। पोर्समथ सैन्य शिविरमा सयौं युक्रेनी सैनिकले हप्तौं लामो तालिम लिएका छन्। थप Sean Kreschek-Bata.
2: Hello, Prime Minister. Sean Kreschek, Melbourne from BFBS. How are you going to build on the work of your predecessors in terms of supporting Ukraine? Can you give us a sense as to what your approach is going to be, anything new, and what the ask might then be for our personnel in terms of anything different? And can you share anything from the bilateral meeting with President Zelensky on more detail on the information sharing that you hope to have moving forward?
3: So it was a great privilege to welcome President Zelensky here to Portsmouth. I think he was pleased to come out and see the collaboration in action, and I think, like I was, hugely impressed by the British troops that he met. We had a very good discussion. I thought I would get on well with him. I did get on well with him. I think I will be seeing a lot of him in the coming period because we're in a crucial time. I mean, I said to him, you know, I think he's justified in having a sense of wind in his sails because, you know, Ukraine has fought hard and fought back and, you know, has made some advances of its own in recent times. You know, they have been under intense pressure. But 5 years coming up of this conflict, you know, there's a lot of people who didn't believe Ukraine would be where they are today, but they are where they are. And it was important for me to say to him that the resilience of his people is quite something, isn't it?
0: Thank you so much.
4: Yo, BFBS, Gorkha Radio.

0: नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। उहाँको उपचारका क्रममा जाउलखेलको एलियस अस्पतालमा आज बिहान निधन भएको हो। उहाँलाई पछिल्लो समय पेट सम्बन्धी समस्या थियो। उहाँको शव भोलि बिहान 8 बजेदेखि 11 बजेसम्म काँग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जलीका राखिनेछ। त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा दाह संस्कार गरिने काँग्रेसले जनाएको छ। सुनसरीको देवानगंजमा भएको घटनाको विरोधमा सुनसरी मोरङका विभिन्न ठाउँमा प्रदर्शन जारी छ। आज बिहानैदेखि पूर्व पश्चिम राजमार्गको लौकही कोशी ब्यारेज खण्ड केन्द्रित प्रदर्शनकारीले सड़कमा टायर बालेर यातायात अवरोध गरेका छन्। सप्तकोशी नदीले कटान गरेको क्षेत्रमा केही बेरदेखि तनाव छ। कोशी कटान क्षेत्रमा आएको एउटा समूहले स्थानीय पसलमा समेत तोडफोड र आगजनी गरेको छ। अहिले यो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। निषेधाज्ञाका बावजुद सुनसरीका विभिन्न ठाउँमा पनि प्रदर्शन भइरहेको छ। त्रिभुवन विश्वविद्यालयको परीक्षाकै समयमा प्रश्नपत्र बारिएको घटनामा प्रहरीले थप 2 जनालाई पक्राउ गरेको छ। प्रहरीले रौतहटको राजदेवी नगरपालिका 4 बस्ने 25 वर्षको अतुल मिश्र र 12 वर्षको लिपनीमाल घर भएर हाल वीरगंज 21 बस्दै आएका अब्दुल सानी हाकिमलाई पक्राउ गरिएको जनाएको छ। उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले प्राविधिक सिप र व्यावसायिक शिक्षालाई विश्वविद्यालयको डिग्री सरह महत्त्व दिने बताउनु भएको छ। प्राविधिक तथा निर्माण क्षेत्रमा काम गर्ने व्यक्तिको पहिचान हार्ड ह्याटलाई विश्वविद्यालयको उपाधि जत्तिकै मूल्याङ्कन गरिने उहाँको भनाइ छ। सरकारले घोषणा गरेको योजना अनुसार 2028 सेप्टेम्बरदेखि इङ्ल्याण्डका माध्यमिक विद्यालयले गणित, अङ्ग्रेजी र विज्ञानसँगै कृत्रिम बुद्धिमत्ता र निर्माण प्रविधि लगायतका विषयमा पनि पाठ्यक्रममा समावेश गर्नेछन्। यो कदमलाई उहाँले धेरै ढिला भइसकेको परिवर्तन भन्नुभएको छ।
1: We've had a system built for too long around the university route, and it sends a message to some young people that they're some kind of second-class citizens, and it's just not right. They need an education system that works for them as well, that offers a path to all young people, that's balanced between academic and technical.
0: यो योजना युवा बेरोजगारी समाधान गर्ने प्रयासका लागि ल्याइएको हो। यो वर्षको तथ्याङ्क अनुसार बेलायतभरि 10 लाखभन्दा बढी युवा शिक्षा, रोजगारी र तालिमभन्दा बाहिर छन्। हेरचाह प्रणालीमा हुर्किएका एलेक्सले 16 वर्षको उमेरमा विद्यालय छाड्नु भएको थियो।
2: At this point, I might as well go into the army, you know what I mean? Because that's the only thing that's on these job application websites, because you don't need any experience.
0: दोस्रो विश्वयुद्धको क्रममा सन् 1944 भएको डिडे अवतरणका लागि प्रयोग गरिएका नर्मन्डीका समुद्री तटलाई युनेस्को विश्व सम्पदा सूचीमा राखिने भएको छ। स्थललाई विश्वव्यापी स्मरण स्थलका रूपमा मान्यता दिइनेछ। यी समुद्री तटलाई युद्धमा ज्यान गुमाएका सबैको सम्झना गर्ने ऐतिहासिक स्थलका रूपमा मान्यता दिइनेछ। स्मारकमा गठबन्धन फौजका सैनिकसहित करिब 2 लाख जर्मन सैनिकको सम्झना गरिनेछ। लेखक तथा इतिहासकार डाक्टर केट गिभर्सका अनुसार यो समुद्री तट अहिले द्वन्द्वभन्दा एकताको प्रतीक बनेको छ।
3: They originally thought of them as symbols of division. They're now saying that the way that the sites have developed, the way we're looking at them, bears a message of freedom, peace, and unity among the nations. And I guess that's reflected in the numbers of people who visit these sites from all over the world.
0: वीरगंजको नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका 70 जनाभन्दा बढी चिकित्सकमध्ये 65 जनाले सामूहिक राजीनामा दिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभएको हो। सिडिएससहित गएको साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता हुँदा पर्साका एसपी सुदीपराज पाठकले चिकित्सकलाई धक्कामुक्का गर्दै दुर्व्यवहार गरेको विरोधमा उनीहरूले सामूहिक राजीनामा दिएका हुन्। गएको शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड र डाक्टर प्रमोद राममाथि आक्रमण भएको थियो। कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै वीरगंजका चिकित्सक अस्ति आइतबारदेखि नै हडतालमा छन्। हिजो साँझ जिल्ला प्रशासनमा वार्ता हुँदा आन्दोलनरत चिकित्सकले सिडिओ र एसपीको समेत राजीनामा मागेपछि विवाद चर्किएको थियो। चिकित्सक टोली वार्ता छाडेर निस्कन लाग्दै एसपी पाठकले धक्कामुक्की गर्दै सिडिओ कार्यकक्षमा लगेको र त्यहाँ पनि धकेलाधकेल भएपछि वार्ता छाडेर हिँडेको चिकित्सकको भनाइ छ। चितवनको इच्छा कामना 5 मुगलिन बजार नजिक पहिरो खस्दा अवरुद्ध भएको मुगलिन नारायणघाट सडक खण्ड करिब 4 घण्टापछि दुईतर्फी सञ्चालन भएको छ। आज बिहान करिब 4:30 बजे सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। पहिरोको कारण दुवैतर्फ सवारी साधन रोकिँदा यात्रु केही बेर बाटोमै अलपत्र परेका थिए।

0: काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ। यसअघि श्रेष्ठको पार्थिव शरीरलाई भोलि बिहान 8 देखि 11 बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने गण्डकी प्रदेशका पूर्व मन्त्री मेघलाल श्रेष्ठले जानकारी दिनुभएको छ। यसैबीच नेपाली काँग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। वरिष्ठ नेता श्रेष्ठको निधन भएपछि शोक प्रस्ताव पारित गर्न बैठक बोलाइएको हो। बैठक भोलि बिहान 8:30 बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ। श्रेष्ठको जावलाखेलको हेलियस हस्पिटलमा उपचारका क्रममा 83 वर्षको उमेरमा आज निधन भएको हो। वर्षेनी चिया निर्यातमा समस्या आउन थालेपछि इलामको सूर्योदय नगरपालिकाले अर्ग्यानिक चिया उत्पादन अभियान शुरू गरेको छ। प्रेम अधिकारीको रिपोर्ट।
1: नेपाली चिया निर्यातमा भारतीय पक्षले विभिन्न वाहनामा अवरोध सिर्जना गर्दै आउँदा नगरपालिकाले बजेट नै विनियोजन गरेर अर्ग्यानिक चिया उत्पादनको पहल शुरू गरेको हो। देशकै सबैभन्दा बढी चिया उत्पादन हुने सूर्योदय नगरपालिकाका 14 ओडामा विषादी तथा रासायनिक मल शून्य गराई अर्ग्यानिक चिया उत्पादनका लागि नगरपालिका चिया उद्योगी र किसान बीच सहमति गरी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। चिया किसान दिपेन राई:
2: गुणस्तर र विषादी रहित चिया बनाउनका लागि स्थानीय सरकारबाट किसान समक्ष यो कार्यक्रम कसरी अगाडि बढाएर गुणस्तर र विषादी रहित चिया बनाउन सकिन्छ यसको बारेमा हामीलाई एउटा ठोस निचोड आओस् भन्ने हामी चाहन्छौँ।
1: विषादीकै कारण नेपालको चिया निर्यातमा समस्या आउन थालेपछि विषादी नियन्त्रणका लागि नगरले कडाई गरेको हो। सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बराल:
3: हाम्रो चिया चाहिँ अन्य मुलुकमा लानका लागि के गर्नु पर्ने? अब यो समस्या त आइरहेको छ, कि पटक पटक समस्या त आइरहेको छ। त यो समाधान चाहिँ के हो भन्ने विषय तपाईँले हाम्रो बजेटमा विनियोजन गरिसकेको छौँ, हामी कार्यक्रम लिएर आइसक्यौँ। तपाईँहरू एक पाइला अगाडि नै सर्ने काम गर्नु, यो बुझ्दै गर्दाखेरि आएको समस्या नगरपालिकाले हेरिराख्न सक्दैन भने दिगो समस्या समाधानको विषयमा
1: भारतले गुणस्तर जाँचको बाहनामा नेपाली चिया निर्यातमा अडचन खडा गरेपछि उद्योगीले गत महिना सबै उद्योग बन्द गरेका थिए। भारतले केही खुकुलो गरेर चिया तत्कालका लागि निकासी भए पनि फेरि अवरुद्ध हुन सक्ने भएकाले अर्ग्यानिककरणतर्फ नगर अगाडि बढेको छ। सूर्योदय नगरपालिकामा मात्र 65 अर्थोडक्स चिया उद्योग सञ्चालनमा रहेका छन्।
0: देवानगंजमा दुई समुदायबीच भएको झडपपछि सुनसरीका विभिन्न स्थानमा प्रदर्शन शुरू भएको छ। प्रदर्शन उग्र बन्दै गएपछि मुख्य राजमार्ग क्षेत्र र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ। देवानगंजमा भएको झडपका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा एकजनाको ज्यान गएको थियो। घटनाको विरोधमा आज विभिन्न ठाउँमा प्रदर्शन भएको हो। यस क्रममा तोडफोड र आगजनी भएपछि प्रशासनले पकलेदेखि कोशी ब्यारेजसम्मको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू लागू गरेको छ। यस्तै इनरुवाको मुख्य बजार क्षेत्रमा पनि कर्फ्यू आदेश जारी गरिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जारी गर्नुभएको सूचनामा तोकिएको क्षेत्रभित्र आवाजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा वा बैठक गर्न तथा घेराउ गर्न निषेध गरिएको छ। यसैबीच सुनसरीको दुहेबीमा सद्भाव र्याली निकालिएको छ। सामाजिक सद्भाव कायम राख्न भन्दै सुनसरीका सामाजिक संघ संस्थाको अगुवाईमा आज बिहान सद्भाव र्याली निकालिएको हो। राष्ट्रिय झण्डा बोकेर सड़कमा निस्किएका स्थानीयले सबै जात धर्म र भाषाभाषी बीच भाइचारा कायम गराउन अनुरोध गरेका छन्। चितवनको इच्छा कामना 5 मुगलिन बजार नजिक पहिरो खस्ता अवरूद्ध भएको मुगलिन नारायणगढ़ सड़क खण्ड करिब 4 घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ। आज बिहान करिब 8:30 बजे सड़क माथिबाट पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। पहिरोका कारण दुवैतर्फ सवारी साधन रोकिँदा यात्रुहरू केही समय बाटैमा अलपत्र परेका थिए भने सड़कको दुवैतर्फ सवारीको लामो लाइन लागेको थियो। पहिरो खसे लगत्तै डोजर प्रयोग गरी पहिरो पछाउने काम शुरू गरिएको थियो। करिब 3 घण्टा लगाएर सड़कमा थुप्रिएको ढुङ्गा र माटो हटाएपछि सड़क सञ्चालनमा आएको प्रहरीले जनाएको छ। नेपाली काँग्रेसले 40 युवालाई विपद व्यवस्थापन सम्बन्धी 3 दिने तालिम दिने भएको छ। केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा यही साउन 15 देखि 17 गतेसम्म प्रशिक्षण सञ्चालन हुनेछ। इच्छुक मध्येबाट चुनिएका 40 युवा प्रशिक्षणको पहिलो चरणमा सहभागी हुने काँग्रेसले जनाएको छ। प्रशिक्षणमा सैद्धान्तिक ज्ञानसँगै प्राविधिक सिप र यस सम्बन्धी अभ्यास गराइनेछ। गएको वर्ष दिनमा काकरभिट्टा नाकाबाट 86 देशका 9,000+ पर्यटक निक्लिएका छन्। नेपालको पूर्वी नाका काकरभिट्टा स्थल मार्ग हुँदै आर्थिक वर्ष 2082-83 9,400 विदेशी पर्यटक नेपाल। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। चिकित्सक तथा स्वास्थ्य कर्मीले आज आकस्मिक बाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति प्रकाशन गर्दै स्वास्थ्य जस्तो संवेदनशील सेवामा अवरोध नगर्न आग्रह गर्नुभएको हो। स्वास्थ्य मन्त्रालयले नागरिकको उपचार सेवामा अवरोध नआउने वातावरण कायम गरी निर्बाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सबै अस्पताललाई अपील गरेको छ। चिकित्सक स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारको घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र दोषीलाई कानूनी दायरामा ल्याइने मन्त्रालयको भनाइ छ। मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति फेरि सक्रिय बनाउने तयारी गरेको छ। स्वास्थ्यकर्मीमाथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोडका घटनालाई नियन्त्रण गर्न समिति सक्रिय बनाउने तयारी गरिएको हो। नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणपछि मन्त्रालयले समितिलाई सक्रिय बनाएर समस्या समाधान तथा आवश्यक नीतिगत निर्णयका काम गर्न लागेको हो। नेपाली काँग्रेसका सभापति गगन थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गरी स्वास्थ्य सेवा सुचारू गर्न सरकारसँग आग्रह गर्नुभएको छ। वीरगंजको नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा तोडफोडको घटना निन्दनीय भएको भन्दै उहाँले उपचारमा खटिएका स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु स्वीकार्य नहुने बताउनु भएको छ। सरकारले तत्काल संवाद मार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीको पेशागत सुरक्षा सम्बन्धी माग सम्बोधन गरी ओपीडी लगायत अत्यावश्यक सेवा सञ्चालनको वातावरण बनाउनुपर्ने थापाको भनाइ छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी जिल्लामा हालै भएको संवेदनशील तथा दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ। उहाँले शान्ति, सामाजिक सद्भाव र समयमता कायम राख्न सबै पक्षसँग अपील गर्नुभएको छ। विज्ञप्ति जारी गर्दै लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीले स्थिति सामान्य बनाउन सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरण गरिरहेको बताउनु भएको छ। साथै घटनाको स्वतन्त्र निष्पक्ष र छिटो छानबिन गर्न दोषीमाथि कड़ा कानूनी कार्यवाही पीड़ितलाई उचित न्याय क्षतिपूर्ति र घाइतेहरूको निशुल्क उपचारको व्यवस्था गर्न पनि उहाँले सरकारसँग आग्रह गर्नुभएको छ। भारततर्फ रहेको दौलीगंगा जलविद्युत आयोजनाको बाँध सफाईका लागि भोलि बिहान 6 बजेदेखि बाँध खोलिने भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले बाँध खोलेसँगै नदीको जलस्तर बढ़न सक्ने भन्दै नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। जारी सार्वजनिक सूचना अनुसार भोलि बिहान 6 देखि आउँदो 15 गते शुक्रबार बेलुका 6 बजेसम्म करिब 36 घण्टा धौलीगंगा पावर स्टेशनको बाँध सफाईका लागि बाँध खोल्न लागि हो। यो अवधिमा तथा त्यसपछि पनि महाकालीमा पानीको सतह बढ़न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन कार्यालयले अनुरोध गरेको छ। प्रशासनले नदी किनारमा अनावश्यक आउजाउ नगर्न, नदीमा माछा मार्न, ढुङ्गा बालुवा निकाल्न तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न सचेत गराएको छ। साथै स्थानीय तह, सुरक्षा निकाय र सरोकारवालालाई आवश्यक तयारी र सतर्क रहन पनि भनिएको छ। कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीले दावी पेश गर्नुभएको छ। आज बेलुका प्रदेश प्रमुखको कार्यालय पुगेर शाहीले मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको हो। शाहीले गठबन्धनमा रहेका नेकपा एमालेका 9 र नेकपाका 14 सहित 23 प्रदेशसभा सदस्यको हस्ताक्षर सहित आफूलाई मुख्यमन्त्री बनाउन दावी पेश गर्नुभएको हो। एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कणेलले गएको शनिबार राजीनामा दिएसँगै कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। दोस्रो विश्वयुद्धको क्रममा सन् 1944 भएको डीडे अवतरणका लागि प्रयोग गरिएका नर्मण्डीका समुद्री तटलाई युनेस्को विश्व सम्पदा सूचीमा राखिने भएको छ। यी स्थललाई विश्वव्यापी स्मरण स्थलका रूपमा मान्यता दिइनेछ। यी समुद्री तटलाई युद्धमा ज्यान गुमाएका सबैको सम्झना गर्ने ऐतिहासिक स्थलका रूपमा मान्यता दिइनेछ। स्मारकमा गठबन्धन फौजका सैनिक सहित करिब 2 लाख जर्मन सैनिकको सम्झना पनि गरिनेछ। लेखक तथा इतिहासकार डाक्टर केट भिगर्सका अनुसार यी समुद्री तट अहिले द्वन्दभन्दा एकताको प्रतीक बनेका छन्।
1: They originally thought of them as symbols of division. They're now saying that the way that the sites have developed, the way we're looking at them, bears a message of freedom, peace and unity among the nations. And I guess that's reflected in the numbers of people who visit these sites from all over the world.
0: लघुवित्त तथा वित्तीय संस्थाका पीड़ितहरूले माइतीघर मण्डलामा सामूहिक आमरण अनसन शुरू गरेका छन्।

0: भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो पठाएको जनाएको छ। भारतीय विदेश मन्त्रालयको प्रवक्ता रणधीर जयसवालले आज पत्रकार सम्मेलनका क्रममा नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो पठाइएको जानकारी दिनुभएको हो। जयसवालले नेपालका प्रधानमन्त्री शाहका मुख्य सल्लाहकार कुमार बेनको भ्रमण र भेटघाट बारे भने कुनै जवाफ दिनु भएन। जयसवालले भ्रमणको समय र मिति भने बताउनु भएन। मधेसका किसान धान रोपाई सकेर मलको पर्खाइमा छन्। धान रोपाई सकिसक्दा पनि सरकारले अझै किसानलाई मल उपलब्ध गराउन सकेको छैन। जनकपुरबाट लक्ष्मण यादव।
1: नगद खर्चेर कृत्रिम सिंचाई गरेका मधेसका किसान जसोतसो धान रोपाई सकेका छन्। मधेसका मूल बाली समेत रहेको धान रोपाईका लागि किसानले दमकल डिप बोरिङबाट खेतमा सिंचाई गर्दा नगद तिर्नुपर्ने बाध्यता छँदैछ। यस्ता बाध्यताको निदान गर्न नपाउँदै किसान सामु अहिले मलको अर्को समस्या आइपरेको छ। संघीय सरकारले मल खरिद गरेर स्थानीय तह मार्फत किसानलाई मल बिक्री गर्दै आएको छ। तर सरकारले पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसक्दा किसानले कालो बजारीमा मल खरिद गर्नुको विकल्प छैन। भारतबाट मल ल्याउँदा जेलै जानुपर्ने अवस्था रहेकाले सरकारी मल चर्को मूल्यमा खरिद गर्नुपर्ने किसानको व्यवस्था छ। सरकारी मल सहकारीमा पाउँदैन, बजारमा पर्याप्त मात्रामा पाइरहेको धनुषाको हसपुर नगरपालिकाका किसान भरत यादवको दावी छ।
2: मलै पाइरहेको छैन के गर्नु? अब जसो तसो महँगो मूल्यमा खिया ल्याउनु पर्छ अनि त्यसैबाट काम चलाउनु पर्छ। त्यही मल खास सहकारीमा पनि त्यही पाउँछ, पसलमा पनि त्यही पाउँछ। अब सहकारीमा पाउँदैन तर त्यहाँ पसलमा जति खोजे पनि पाउँछ तर महँगो मूल्यमा पाउँछ।
1: जिन्जी आन्दोलन पछि मुलुकमा राजनीतिक सिनारियो अविश्वसनीय ढङ्गले बदलेको छ। सरकारले सुरु देखि नै मलको समस्या हुन नदिने बताउँदै आए पनि धान रोपाईको समयसम्म आउँदा आउँदै नयाँ सरकारको आश्वासन पनि पुरानै दलको जस्तो साबित भएको छ। केन्द्र सरकारले मल खरिद सम्बन्धी अधिकार प्रदेशलाई नदिँदा किसानको समस्या समाधान गर्न मुस्किल भएको मध्य प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री श्याम पटेलले यसरी आफ्नो व्यवस्था सुनाउनु भयो।
3: रासायनिक मल खरिद गर्ने अधिकार मध्य प्रदेशसँग छैन। नेपाल सरकारले जुन मात्रामा मल पठाइदिने हो त्यही हिसाबले यसपालि एकदम न्यून मात्रामा, एक त पहिले भन्दा पनि कटौती भएको छ, त्यसमा पनि एकदम न्यून मात्रामा अहिलेसम्म रासायनिक मल हामीलाई उपलब्ध भएको छ।
1: मधेसका करिब 5 लाख हेक्टर जग्गामा धान खेतीका लागि युरिया र डिएपी गरी कम से कम 170,000 मेट्रिक टन मलको आवश्यकता रहेको छ, जसमा युरिया र डिएपी गरी करिब 70,000 मेट्रिक टन मल मात्र उपलब्ध रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मध्य प्रदेशका मल सम्बन्धी गुनासो सुन्ने अधिकारी रविन बस्नेतले बताउनु भयो।
4: 84,550.22 मेट्रिक टन युरियाको आवश्यक छ, 25,548 डिएपीको आवश्यक छ, 25,571 मेट्रिक टन युरिया अनि 25,129 मेट्रिक टन डिएपी।
1: मधेसमा आकाशे पानी पर्याप्त नहुँदा स्यालो ट्युबवेलबाट घण्टाको 300 रुपियाँ तिरेर खेतमा धान रोपाई गरेका छन्। जेन तेन रोपाई सकेका किसानलाई मलको समस्याले थप पिरो लिएको छ।
0: मुङ्लेन नारायणगढ सडक खण्डमा राति गाडी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्मका लागि नारायणगढ मुङ्लेन सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। मुङ्लेन नारायणगढ सडक खण्ड अन्तर्गत मुङ्लेन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो गई सडक अवरूद्ध भएको र सुक्खा पहिरो खस्ने क्रम निरन्तर रहेकाले रातिको समयमा सवारी गुड्न दिँदा हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर गर्दै राति सवारी आवागमन बन्द गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ। आज दिउँसो 2 पल्ट पहिरो पन्छाएर यो सडक खण्डमा सवारी आवागमन सुचारू गरिएको थियो। लघुवित्त तथा वित्तीय संस्थाका पीड़ितहरूले माइतीघर मण्डलामा सामूहिक आमरण अनसन शुरू गरेका छन्। पीड़ितहरूले चर्को ब्याज, धितो लिलामी र गैर कानूनी असुलीबाट आफूहरू लामो समयदेखि मारमा परेको आमरण अनसन परेको भन्दै आमरण अनसन शुरू गरेका हुन्। यसअघि लघुवित्त पीड़ितका एक समूहले सरकारसँग वार्ता गरेर आन्दोलन स्थगित गरेको थियो। आजदेखि अर्को समूहले लघुवित्त पीड़ितले न्याय नपाएको भन्दै आमरण अनसन शुरू गरेको हो। कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ। यसअघि श्रेष्ठको पार्थिव शरीरलाई भोलि बिहान पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने गण्डकी प्रदेशका पूर्व मन्त्री मेघलाल श्रेष्ठले जानकारी दिनुभएको छ। श्रेष्ठको जावलाहेलको हेलियस हस्पिटलमा उपचारका क्रममा 83 वर्षको उमेरमा आज बिहान निधन भएको हो। यसैबीच नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। वरिष्ठ नेता श्रेष्ठको निधन भएपछि शोक प्रस्ताव पारित गर्न बैठक बोलाइएको हो। नेपाली बजारमा आज सुन एकै दिन 4,300 रुपियाँले घटेको छ। आज छापावाल सुन प्रति तोला 2,84,200 कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

0: सुनसरीको दुहबीमा सद्भाव र्याली निकालिएको छ। सामाजिक सद्भाव कायम राख्न भन्दै सुनसरीका सामाजिक संघ संस्थाको अगुवाईमा आज बिहान सद्भाव र्याली निकालिएको हो। राष्ट्रिय झण्डा बोकेर सड़कमा निस्किएका स्थानीयले सबै जात धर्म र भाषाभाषी बीच भाइचारा कायम गराउन अनुरोध गरेका छन्। अस्ति राति मानवीय क्षति हुने गरी हिंसा भड्किएपछि सुनसरी आसपासका जिल्लामा समेत प्रदर्शन भइरहेका छन्। नेपाल चिकित्सक संघले आज मुलुकभर सरकारी र निजी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गराएको छ। वीरगंजको नारायणी अस्पतालमा डाक्टर प्रमोद राममाथि कुटपिट भएको विरोधमा संघले मुलुकभर आकस्मिक बाहेकका सेवा बन्द गराएको हो। सेवा बन्द हुँदा बिरामीलाई पर्ने असुविधाका लागि क्षमा माग्दै संघले सबै जिम्मा भने सरकारले लिनुपर्ने अडान राखेको छ। स्वास्थ्यकर्मीमाथिको सांघातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा भन्दै संघले आज सेवा बन्दको घोषणा गरेको हो। संघले जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता हुँदै गर्दा सीडीओकै अगाडि प्रहरीले आफ्ना केन्द्रीय सदस्य र नारायणी शाखाका अध्यक्ष लगायत चिकित्सकमाथि दुर्व्यवहार गरेको जनाएको छ। संघले पर्साका सीडीओ र प्रहरी प्रमुखको राजीनामा समेत मागेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अवरूद्ध नपार्न अपील गर्नुभएको छ। डाक्टरमाथि हातपात गर्ने दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढ़िसकेको पनि मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा अत्यावश्यक जीवन रक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने मन्त्रालयको भनाई छ। यसैबीच वीरगंजको नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका 70 जना भन्दा बढी चिकित्सक मध्ये 65 जनाले सामूहिक राजीनामा दिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभएको हो। सीडीओ सहित गएको साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता हुँदा पर्साका एसपी सुदीप राज पाठकले चिकित्सकलाई धक्कामुक्का गर्दै दुर्व्यवहार गरेको विरोधमा उनीहरूले सामूहिक राजीनामा दिएका हुन्। गएको शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड र डाक्टर प्रमोद राममाथि आक्रमण भएको थियो। कुटपिटमा संलग्नलाई कार्यवाहीको माग गर्दै वीरगंजका चिकित्सक अस्ति आइतबारदेखि हड़तालमा छन्। नेपाल चिकित्सक संघले सरकारसँग वार्ता हुनुअघि अस्पतालका बहिरंग सेवा नखुल्ने अडान राखेको छ। तत्कालका लागि नारायणी अस्पतालका डाक्टर कुट्नेमाथि सहित पर्साका सीडीओ र प्रहरी प्रमुखमाथि कार्यवाही हुनुपर्ने उनीहरूको माग छ। नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डाक्टर अनिल विक्रम कार्की,
1: के भयो आजको बन्दको उपलब्धि खास?
2: होइन हजुर, हामीलाई त सुरक्षा चाहिएको हो कि, हामीलाई उपलब्धि केही चाहिएको होइन। चिकित्सक स्वास्थ्य कर्मी भएकै हिसाबले यो देशका नागरिकलाई रात दिन नभनेर सेवा गरेकै हिसाबले जुन अपमान राज्यले नागरिकले र प्रशासनले गरेको छ त्यो अपमान बन्द गरोस् भन्ने मात्रै हाम्रो चाहना हो। हामी सुरक्षित भएर ससम्मान यो मुलुकमा काम गरौँ भन्ने पाएको हो। यो उपलब्धि राज्यले किन दिँदैन तपाईँले राज्यलाई सोध्नु होला।
1: यो सेवा बन्दले सुरक्षित बनायो तपाईँहरूलाई?
2: सुरक्षित बन्छ हजुर, सुरक्षित बनाउनु पर्यो। यो बन्द किन गराउन राज्य चाहिँ पटक पटक उत्प्रेरित छ त्यो राज्यलाई सोध्नुहोस् न।
1: डाक्टर साहब, तपाईँहरूको यो आन्दोलनले डाक्टर प्रमोद राम कुट्नेमाथि कारवाहीदेखि पर्साका सीडीओ र एसपीको सरुवा होला। हुन त यहाँहरूले राजीनामा माग्नु भएको छ, तर लाखौं बिरामीमाथि आज त अन्याय भयो नि डाक्टर साहब, होइन?
2: हजुर, कसैमाथि अन्याय भएको छैन,
1: उपचार नपाउनु भनेको अन्याय हो।
2: कसैलाई अन्याय भएको छैन, कसैलाई अन्याय भएको छैन हजुर। हामीले आकस्मिक ज्यान जाने सेवालाई रोकेका छैनौँ है। यो मुलुकको आजको पनि स्वास्थ्यको तथ्याङ्क तपाईँले हेर्नुहुन्छ भने दिनमा 10,000-15,000 ओपिडी सेवा छ भने 3 करोड जनतामा बाँकीले ओपिडी सेवा पाएका छैनन्। यो देशका राज्यले स्वास्थ्यको पहुँचबाट 10-15% भन्दा बाँकी नागरिकलाई बाहिरै राखेको छ होइन। त्यही भएर एक दिन ओपिडी बन्द हुँदाखेरि अन्याय हो भन्ने भाषी कृपया पत्रकार साथीभाइहरूले प्रयोग नगरिदिनु होला।
1: उपचार पाउनु त मेरो पनि त अधिकार हुन्थ्यो होला नि, होइन?
2: होइन हजुर, मैले म गरेको काम गर्दिनँ भन्ने पाउने त मेरो अधिकार हो नि त।
1: पाइन्छ र त्यस्तो गर्न?
2: त्यसो होइन, एकदम पाइन्छ हजुर। ओपिडी भनेको आपतकालीन सेवा होइन, आकस्मिक सेवा भनेको इमर्जेन्सी सर्भिस हामीले ठप्प पारेका छैनौँ। दोस्रो कुरा, राज्यले सँग पहुँच छ, दम छ, राज्यले नेपालको चिकित्सकबाट भएन, नागरिकले त्यही भनेका होइनन्। हामीले लापरवाही गर्यौँ, हामीले बिरामी मार्यौँ, हामीले ज्यान मार्यौँ भनेको भने राज्यले विदेशबाट चिकित्सक ल्याएर उपचार गराओस् न हो। त्यही भएर हामीले सुरक्षित छैनौँ, हामी काम गर्दैनौँ भन्ने हाम्रो नैसर्गिक मानव अधिकार हो र आपतकालीन सेवा बन्द भएको छैन। तर राज्यको यही रवैया रहिरह्यो भने हामी कोरिया, इङ्ल्यान्ड जस्ता मुलुकहरूमा यो दृष्टान्त हिजो भएका छन्। त्यो अवस्थामा पुग्नु नपरोस् भन्ने हाम्रो कामना, हाम्रो प्रार्थना, हाम्रो चाहना।
1: मुख्य कुरा भनेको सुरक्षाको कुरा आयो, त्यसका लागि अस्पतालमा सुरक्षा कर्मी तैनाथी, डाक्टरलाई अङ्गरक्षकसम्म राख्ने व्यवस्था गर्नुपर्छ हो सरकारले। अब
2: के गर्नुपर्छ त्यो सरकारले भन्नु पर्यो के? एउटा मन्त्रीको लागि 8-10 सुरक्षा कर्मी दिनुपर्छ भने 3 करोड नेपाली जनताको सुरक्षाको जिम्मा लिएको बेला अस्पतालमा आर्मी राख्नुपर्छ कि पर्सनल सेक्युरिटी अफिसर दिनुपर्छ कि? त्यो राज्यले जान्ने कुरा हो। हामीले जान्ने कुरा के भने, हामीलाई हातपात गाली गलोज गर्ने, मान मर्दन गर्नेलाई कानुनी रूपले कारवाही हुनु पर्यो। ए हजुर, कथनी र कहनीले भएन नि हजुर। घटना भएको 5 दिनसम्म गर्छु भन्ने राज्यले कहिले गर्ने त? यो झुटो आश्वासन र मिठा कुरा चाहिँ पटक पटक गरेर कहिलेसम्म चाहिँ यो मुलुकको स्वास्थ्य चलाउने हो के राज्यले? सुन्नुहोस् न, सिसिटिभीमा देखिएका अपराधी मनोवृत्ति भएका मान्छेलाई 5 दिनसम्म कारवाहीमा ल्याउन नसक्ने राज्य उल्टो कुरा गर्न आऊ भनेर बोलाएर चिकित्सकहरूमाथि दमन गर्ने राज्य, अनि हामीले मात्रै नै राम राज्यको परिकल्पना गर्नुपर्ने हो।
1: डाक्टर साहब, स्वास्थ्य कर्मी र स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति भन्ने रहेछ नि एउटा, त्यसलाई सक्रिय बनाउने अरे सरकारले।
2: त्यो ऐनमा बनेको समिति हो, अहिले निष्क्रिय बनाएको नै झन्डै झन्डै 1-1.5 वर्ष भयो भने किन निष्क्रिय बनाउनु हो? अनि अब अहिले आएर सक्रिय बनाएका छौँ भनेर यो झुक्याउने काम बन्द गर्नु पर्यो कि?
1: भोलिदेखि के हुन्छ डाक्टर साहब?
2: भोलिदेखि के हुन्छ, कार्य समितिले अहिले निर्णय गरेर आधिकारिक निर्णय बाहिर आउँछ, हुन सक्छ योभन्दा कडा बन्द पनि हुन सक्छ,
1: बन्द नहुन पनि सक्छ,
2: नहुने सम्भावना कम देखि।
1: सरकारसँग कुरा भइरहेको छ डाक्टर साहब?
2: आधिकारिक केही कुरा पनि भएको छैन
1: कि बोलाएको छैन तपाईँहरूलाई वार्ताको लागि?
2: वार्ताको त उहाँहरूले पूर्व शर्तमै छिर्नु भएको छैन।
1: डाक्टर प्रमोद रामलाई कुट्नेलाई पक्राउ, पर्सका सिडिओको र एसपीको सरुवा अथवा राजीनामा भयो भनेदेखि भोलिदेखि ओपिडी खुल्छ?
2: होइन, त्यो त वार्ताको पूर्व शर्त हो। वार्तामा छिरेपछि ऐन कार्यान्वयन नभएका कुरा छन्, ऐन संशोधन भएका कुराहरू छन्, युवा चिकित्सकहरूको श्रम शोषणका कुराहरू छन्, त्यसपछि बल्ल हामी वार्तामा यी सब यावत समस्यामा बल्ल छिर्छौँ।
1: अनि
2: त्यसपछि खुल्छ या अझ बन्दमा जान्छ त्यो त वार्तामा गएपछि कुराकानीले थाहा होला।
0: अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश गरेको छ। बिमा र धितोपत्र सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँले गोल्छालाई धरौटीमा छाड्ने आदेश दिएको हो। जिल्ला अदालत काठमाडौँकी न्यायाधीश प्रतिमा कुमारी भट्टराई पोखरेलको इजलासले आज सुनवाई गर्दै गोल्छालाई 2 कसुरमा छुट्टा छुट्टै धरौटी निर्धारण गरी रिहाईको आदेश गरेको हो। गोल्छालाई बिमा सम्बन्धी कसुरमा 75 लाख र धितोपत्र सम्बन्धी कसुरमा 25 लाख रूपियाँ धरौटी निर्धारण गरिएको जिल्ला अदालत काठमाडौँले जनाएको छ। गोल्छालाई गएको 10 वैशाख प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको थियो। मोरङमा टोल थर्किने गरी डिजे बजाउन निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै डिजे नबजाउन भनेको हो। मोरङभित्र कुनै पनि मेला, महोत्सव, बिहे समारोह, भोज भतेर, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण लगायत कार्यक्रममा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न निषेध गरिएको प्रशासनले जारी गरेको सूचनामा भनिएको छ। काँग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ। श्रेष्ठको पार्थिव शरीरलाई भोलि बिहान 8-11 बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ। श्रेष्ठको जाउलाखेलको हेलियस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको हो। उहाँको 83 वर्षको उमेरमा निधन भएको हो। भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो पठाएको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणदीप जसेवालले आज पत्रकार सम्मेलनका क्रममा नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो पठाइएको जानकारी दिनुभएको हो। अब खबर फटाफट।
1: मुलुक केरामा आत्मनिर्भर बन्ने क्रममा वार्षिक 9 लाख टन केरा खपत हुने गरेकोमा मुलुकमै 7 लाख टन उत्पादन, वार्षिक 13 अर्ब रुपियाँसम्मको कारोबार हुँदै नेपाली बजारमा गुलियो मकै स्विट कर्नको माग बढ्दै वर्ष दिनमा भारतबाट 7 करोड 40 लाख रुपियाँको 9 लाख किलो फ्रोजन स्विट कर्न आयात। विद्यालयमा दिवा खाजा कार्यक्रमबाट 77 जिल्लाका करिब 30 लाख बाल बालिकालाई लाभ। दिवा खाजा कार्यक्रमका कारण विद्यालय भर्ना र सिकाइमा सुधार सहित पुड्केपन, ख्याउटेपन र रक्त अल्पता न्यूनीकरण भएको दावी।
0: बेलायती प्रधानमन्त्री एन्डी बर्नमले प्राविधिक सिप र व्यावसायिक शिक्षालाई विश्वविद्यालयको डिग्री सरह महत्व दिइने बताउनु भएको छ। प्राविधिक तथा निर्माण क्षेत्रमा काम गर्ने व्यक्तिको पहिचान हार्ड ह्याटलाई विश्वविद्यालयको उपाधि जत्तिकै मूल्यवान बनाइने उहाँको भनाइ छ। सरकारले घोषणा गरेको योजना अनुसार 2028 सेप्टेम्बरदेखि इङ्ल्याण्डका माध्यमिक विद्यालयले गणित, अङ्ग्रेजी र विज्ञानसँगै कृत्रिम बुद्धिमत्ता र निर्माण प्रविधि लगायतका विषय पनि पाठ्यक्रममा समावेश हुनेछ। अहिलेसम्मका खबरहरू नमस्कार।

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
2: बिलाइन भरी
1: ऑन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS
2: यो BFBS गोरखा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझापखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा वीरगंजमा चिकित्सक कुटपिटको विरोधमा देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिदा बिरामीहरू मर्कामा।
1: अस्पताल बन्द छ अब के गर्ने, मान्छे मर्छ यसरी उपचार नभएपछि।
0: साम्प्रदायिक तनाव निम्तिएको सुनसरीको ताजा अवस्था के छ?
2: अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरू जानकारी दिएका छन्।
0: हाम्रा संवाददातासँग कुराकानी र अन्तर्राष्ट्रिय प्रसङ्गमा जापानमा शक्तिशाली भूकम्प गएपछि एउटा सपिङ सेन्टरभित्र कयौं मानिस फँसेका विवरण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। जापानका अग्नि नियन्त्रकहरूले क्युसु टापुको दक्षिणी प्रान्त कुमामोतोमा आएको शक्तिशाली भूकम्पपछि एउटा सपिङ सेन्टरभित्र धेरै मानिसहरू फँसेको बताएका छन्। सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार करिब 20 30 कर्मचारी सम्पर्कविहीन छन्। प्रत्यक्षदर्शीहरूले 7.1 म्याग्निट्युडको भूकम्प आएपछि उक्त सपिङ सेन्टरमा विस्फोट भई आगलागी भएको बताएका छन्। पछिल्लो विवरण अनुसार निप्पोन पेपर इन्डस्ट्रिजको कारखानामा चिम्नी भत्किँदा धेरै मानिसहरू बेपत्ता छन्। बीबीसीका जेक क्योन भन्छन्, सुरक्षाका लागि राखिएका क्यामेराहरू भिडियो सामग्रीमा भवन भत्किँदै गरेको र आगो भवनमा लागेको देखिन्छ। पछिल्लो पटक जापानको नोटो क्षेत्रमा सन् 2024 भूकम्प जाँदा 200 भन्दा बढी मानिसको मृत्यु भएको थियो। बीबीसीका जेक क्योनको भनाई। फ्रान्स र स्पेनका अग्नि नियन्त्रकहरूले हालैका समयका सबैभन्दा भीषण डडेलोहरू मध्ये केहीमाथि नियन्त्रण गर्नेतर्फ प्रगति भएको बताएका छन्। तर उनीहरूले अर्को उष्ण लहर आउन लागेकाले खतरा अझै पूर्ण रूपमा नटरेको भन्दै चेतावनी दिएका छन्। दक्षिण पश्चिम फ्रान्समा बोर्डो नजिकै लागेको डडेलोले करिब 420 वर्ग किलोमिटर क्षेत्रफल जलेको छ र 2,00,000 भन्दा बढी मानिस घर छोडेर सुरक्षित स्थानमा जान बाध्य बनेका छन्। स्पेनमा अग्नि नियन्त्रण टोलीहरूले रातभरिमा अवस्थामा सुधार आएको तर अझै पनि 10,000 मानिस विस्थापित भएको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्हाइट हाउसमा भेट्दैछन्। युक्रेनले रुसभित्र लामो दूरीका हमलाहरू तीव्र बनाइरहेका बेला यो भेट हुन लागेको हो। हिजो जेलेन्स्कीले ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमलाई भेटेका थिए र उनीहरूले संयुक्त ड्रोन उत्पादन र क्षेप्यास्त्र रक्षाबारे छलफल गरेका थिए। पाकिस्तान प्रशासित कश्मीरका अधिकारीहरूले क्षेत्रीय चुनावको पहिलो चरण समाप्त भएपछि हिंसा भड्किएको बताएका छन्। अधिकारीहरूका अनुसार प्रतिबन्धित जोइन्ट अवामी एक्सन कमिटीका समर्थकहरूसँग भएको झडपमा एकजना अर्धसैनिक अधिकारीको मृत्यु भएको छ भने 3 अन्य घाइते भएका छन्। यो गठबन्धन नागरिक समाजका विभिन्न समूहहरूको संगठन हो जसलाई आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाइएको छ। गत 1 भएको हिंसामा प्रहरी अधिकारीहरू सहित 40 भन्दा बढीको मृत्यु भएको छ। र फ्रान्सका महान फुटबल खेलाडीहरूमध्ये एक जेनेडिन जिदान फ्रान्सको पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले खेलाडीका रूपमा फ्रान्सलाई विश्वकप उपाधि जिताएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा पुनः स्वागत छ। वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकमाथि भएको कुटपिटका कारण आज देशभरिका अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परे। कुटपिटको घटनालाई लिएर सो अस्पतालका 67 चिकित्सकले आज राजीनामा दिएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले घटनाबारे छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ भने अधिकारीहरूले स्थानीय प्रशासनबाट छानबिन तथा अन्य कारवाही भइरहेको बताएका छन्। आज दिउँसो नारायणी अस्पताल पुगेर हाम्रो संवाददाता माधुरी महतोले तयार पारेको यो रिपोर्ट सुनौ।
4: म यहाँ वीरगंजको नारायणी अस्पतालमा आइपुगेको छु। यहाँ पर्सा, बारा, रौतहट, सर्लाही, मध्य प्रदेशका विभिन्न जिल्ला लगायत सीमावर्ती भारतीय शहरबाट पनि आउने गरेका छन् बिरामीहरू, र अहिले उनीहरू अलपत्र अवस्थामा रहेका छन्। यसै क्रममा एक कुर्बा जो यहाँ आएर बसिरहनु भएको छ, बाहिरबाट आएर, उहाँसँग हामी कुरा गर्छौ।
5: मिर्जापुर,
6: म भारतको मिर्जापुरबाट आएको छु। धेरै टाढा पर्छ, बिहान
1: बिहानै आएको हुँ तर अस्पताल बन्द छ अब के गर्ने मान्छे मर्छ यसरी उपचार नभएपछि त्यसैले उपचार हुनुपर्छ अस्पताल खुल्नुपर्छ
4: गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा वीरगंज महानगरपालिका ओडा नम्बर 25 45 वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयवासीले अस्पतालमा तोडफोड गर्नुका साथै डाक्टर प्रमोद राममाथि निर्घात कुटपिट गरेका थिए त्यसै घटनामा संलग्नमाथि कार्यवाहीको माग गर्दै एकातर्फ मृतकका परिवार र आफन्तले सड़क अवरूद्ध गरेका छन् भने अर्कातर्फ चिकित्सकहरू आइतबारदेखि आन्दोलनमा छन् सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा आन्दोलनरत चिकित्सकमाथि प्रहरीबाट दुर्व्यवहार गरेको आरोप लगाउँदै नारायणी अस्पतालका 67 जना चिकित्सकले सामूहिक राजीनामा समेत दिएका छन् नारायणी अस्पतालका प्रवक्ता एवं वरिष्ठ डाक्टर उदयनारायण सिंह भन्छन्
5: छलफलको क्रममा हिजो यहाँका प्रमुख जिल्ला अधिकारी र एसपी साहब चाहिँ तुरन्तै आदेशमा आउनुभयो र उहाँहरूले चिकित्सकहरूसँग कार्यकक्षमै गाली अपशब्द प्रयोग गर्दै तुरन्तै यिनीहरूलाई थुन्नुपर्छ थुन समात भनेर चाहिँ वातावरण बिगार्नुको र प्रहरी बल प्रयोग गरेर दुर्व्यवहार गर्नुभयो कि जुन चिकित्सक कुटपिट गरियो त्यो पनि प्रहरीकै उपस्थितिमा मर्ने गरी कुटपिट चाहिँ गरियो
4: नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चितरञ्जन शाहले भने
6: होइन अब लापरवाही भयो भएन अब त्यो छानबिन गरेर हेरेर थाहा हुन्छ सिसिटिभी फुटेज गल्ती गरेको छ भने त्यसको सजाय पाउँछ तर यसरी चाहिँ नै दुर्व्यवहार गर्ने कुटपिट गरिदिए पछाडि अब कुन मानसिकताले राख्छ अब फेरि काम गर्छ
4: पर्साका प्रमुख जिल्लाधिकारी भोला दाहालले घटनाबारे बताउँदै भने
7: दुई तिनजना डाक्टर साहबहरूले अलि अभद्र तरिकाले उहाँहरूले चाहिँ प्रस्तुत हुनुभयो नागरिकहरूले चाहिँ स्वास्थ्य उपचारबाट चाहिँ वञ्चित भएको छन् अब यो कुराहरू जिम्मेवारी निकाय हामी सबैले यसलाई जिम्मेवारी चाहिँ बोध गर्नुपर्छ भन्ने हिसाबले उहाँहरूलाई फर्काउँ भनेर उहाँहरूलाई बोलाएको मात्र त्यस्तो दुर्व्यवहार गरेको भन्ने विषय होइन घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेर आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयले आवश्यक कारवाही गरिराखेकै अवस्था छ छानबिन समिति गठन भएको छ र छानबिन समितिले पनि आफ्नो कार्य प्रक्रिया प्रारम्भ गरिसकेको अवस्था छ
4: चिकित्सकहरूको आन्दोलन र सामूहिक राजीनामा पछि नारायणी अस्पताल लगायत देशभरको सेवा अझ प्रभावित बनेको छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने नारायणी अस्पताल लगायत देशभरि सबै अस्पतालको सेवा नियमित सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्य कर्मीसँग अनुरोध गरेको छ माधुरी महतो बीबीसी बीरगंज
0: अर्को विषय साम्प्रदायिक विवाद उत्पन्न भएपछि आइतबार रातिदेखि तनावग्रस्त सुनसरीका विभिन्न स्थानमा मङ्गलबार पनि कर्फ्यूले निरन्तरता पाएको छ बिहान केही स्थानमा कर्फ्यू हटाइएको भए पनि तनाव मथर नभएपछि सुनसरी सदरमुकाम मिनरुवा र महेन्द्र राजमार्ग क्षेत्रमा पनि कर्फ्यू थपिएको छ सुनसरीको ताजा अवस्थाबारे केही बेर अघि हामीले विराटनगर स्थित हाम्रो संवाददाता विक्रम निरौलालाई सोधेका छौँ
2: कर्फ्यूका बिचमा पनि बिहानैदेखि दिनभर जसो विभिन्न ठाउँमा प्रदर्शनहरू भएका छन् घटनाको छानबिन दोषीलाई कारवाही उपचारका कुराहरू अनि क्षतिपूर्तिका कुराहरू लिएर विभिन्न ठाउँमा प्रदर्शन पनि भइरहेका छन् अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरूले जानकारी दिएका छन्
0: गृह मन्त्रालयले गठन गरेको छानबिन समिति सुनसरी पुगिसकेको छ के गर्दैछ समितिले त्यसका सदस्यहरूसँग तपाईँको कुरा हुँदाखेरि के भन्छन्
2: मैले अघि साँझ छानबिन समितिका संयोजक सहसचिव भूपेन्द्र थापासँग कुराकानी गरेको थिएँ त्यो समितिका टोलीका सदस्यहरू हिजो साँझ विराटनगर आएर यहाँ विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेका जुन घटनाका घाइतेहरू छन् उहाँहरूसँग भेटघाट गरेर र उहाँहरूको अवस्था बुझेको कुराहरू उहाँहरूले भन्नुभएको छ र जुन उहाँहरूले दिएको जानकारी अनुसार विराटनगरका अस्पतालहरूमा भएका घाइते मध्ये 3 अवस्था चाहिँ चिन्ताजनक र केही अरू चाहिँ सामान्य अवस्थामा रहेको भनेर भनिएको छ र उहाँहरूले आज जिल्ला सदरमुकाम सुनसरीमा गएर सुरक्षा निकायका प्रमुखहरूसँग बसेर त्यहाँको घटनाको वस्तु स्थितिबारे जानकारी लिएको र अलिक सहज परिस्थिति भयो भने भोलि कप्तानगञ्ज घटना भएको क्षेत्रमा गएर त्यहाँको वस्तु स्थिति बुझ्ने हाम्रो कार्यक्रम छ हाम्रो त्यो तयारी छ भनेर उहाँले भन्नुभएको छ
0: यो दिवानगञ्जको घटनालाई लिएर अरू जिल्लामा पनि त्यसको प्रतिक्रिया स्वरूप प्रदर्शनहरू भएका छन् खास गरी सामाजिक सद्भाव कायम गर्ने दिशामा कस्तो भूमिका देखिँदैछ विभिन्न पक्षको
2: सामाजिक सद्भाव जुन अहिले खलबली नै आँट्यो भने सबैतिर चिन्ता बढेको छ त्यसकारण यहाँ विभिन्न राजनीतिक दल नागरिक समाज विभिन्न गैर सरकारी सङ्घ संस्था र जनप्रतिनिधिहरूले यस विषयमा चाहिँ सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह पनि गरिरहेका छन् मैले दिउँसो जुन घटनास्थल भएको देवनगञ्ज गाउँपालिकाका अध्यक्ष वेतन मेहतासँग कुरा गरेको थिएँ, उहाँले पनि यो विषयमा चाहिँ हामीले सबै पक्षसँग चाहिँ हामीले सद्भाव कायमका लागि छलफल गरिरहेका छौँ, सबैलाई आग्रह गरिरहेका छौँ, यसलाई अगाडि बढाउनु हुने कसरी हुन्छ, यसलाई शान्त बनाउने भन्ने विषयमा कुरा गरिरहेका छौँ। र आज सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल पनि जुन घटना भएको थियो मृतकका घर परिवारमा गएर, घाइतेका घरमा गएर उहाँले सबैलाई चाहिँ यो चाहिँ अब सामाजिक सद्भाव कायम राख्नलाई चाहिँ अब आग्रह गर्ने, अब सबैलाई जसरी जे घटना भयो भइहाल्यो, अब यसलाई कसरी हुन्छ एकदम अवस्था सामान्य बनाउन भनेर चाहिँ उहाँले पनि आग्रह गर्नुभएको कुरो हामीलाई जानकारी दिनुभएको छ। र सबै पक्षबाट यो सामाजिक सद्भाव कायम राख्ने विषयमा सबैको सकारात्मक पहल देखिरहेको छ।
0: सुनसरीमा उत्पन्न साम्प्रदायिक तनावबारे विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौला। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सुनसरीको देवानगञ्जमा भएको घटनाको पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषी उप कडा कारवाही गर्न प्रतिबद्ध रहेको जनाएको छ। केही बेर अघि एउटा विज्ञप्ति मार्फत सरकारले हिंसा वा मुठभेड मार्फत कुनै पनि समस्या, असन्तुष्टि र विवादको समाधान हुन नसक्ने भन्दै धार्मिक सहिष्णुता र एकता कायम गर्न अपिल गरेको छ। सरकारले साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधि नगर्न भन्दै भ्रामक सूचनाबाट प्रभावित नभई उच्च संयम देखाउन सम्बद्ध पक्षहरूलाई आह्वान समेत गरेको छ। साझापखमा एकाध विषय संक्षेपमा, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख सल्लाहकार कुमार बेनले भारत भ्रमण गरेको दावीबारे आफूलाई जानकारी नभएको बताएका छन्। विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मङ्गलबार सोधिएको प्रश्नमा जयसवालले आफूसँग त्यसबारे कुनै सूचना नभएको प्रतिक्रिया दिएका हुन्। उनले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो चाहिँ दिइएको बताए। हो, हामीले भारत भ्रमणको निम्तो पठाएका छौँ, प्रवक्ता जयसवालले अगाडि थपे। स्थानीय प्रशासनले नारायणगढ मुगलिन सडक खण्डमा चल्ने सबै प्राकृतिकका सवारी साधनको आवागमनमा आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म रोक लगाएको छ। रातिको समयमा सवारी आवागमन जारी राख्दा हुन सक्ने क्षतिको जोखिमलाई ध्यानमा राखी त्यस्तो रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले एउटा विज्ञप्ति मार्फत जनाएको छ। उसका अनुसार उक्त सडक खण्ड अन्तर्गत मुगलिङ बजार नजिकै नारायणगढतर्फ सुखा पहिरो गई सडक अवरुद्ध भएको र सुखा पहिरो खस्ने क्रम अझै जारी छ। हामी बिबिसी नेपाली सेवाबाट बोलिरहेका छौँ। बिबिसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बिबिसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अब अन्त्यमा नेपाल बाहिरको एउटा विषय, जापानको दक्षिण पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि एउटा सपिङ सेन्टरभित्र कयौँ मानिसहरू फँसेका अधिकारीहरूले बताएका छन्। कुमामोतो सहरमा शक्तिशाली भूकम्पपछि भएको विस्फोटको खबरसँगै त्यहाँ रहेको एउटा सपिङ सेन्टरमा धेरै मानिसहरू फँसेको आशंका गरिएको हो। 7.1 म्याग्निट्युडको भूकम्प गएपछि कुमामोतो स्थित इओन मलमा विस्फोट भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। बिबिसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: क्युसु टापुको भित्री भागमा स्थानीय समय अनुसार दिउँसो 4:27 भूकम्प गएको थियो। त्यहाँ बसोबास गर्ने 1.5 लाख भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ। भूकम्पपछि सुनामीको अल्पकालीन चेतावनी दिइएको थियो, तर 1 घण्टाभित्रै उक्त चेतावनी फिर्ता लिइयो। कुमामोतो क्षेत्रको कासिमा नगरमा एउटा सपिङ कम्प्लेक्सको दोस्रो तला भत्किँदा कैयौं मानिसहरू भित्रै फँसेका अग्नि नियन्त्रण विभागले एउटा विज्ञप्तिमा जनाएको छ। जापान विश्वमै भूकम्पको बढी जोखिम रहेको देशहरूमध्येको एक हो। त्यहाँ 1 वर्षमा करिब 1500 जति भूकम्प जाने गर्छन्। अहिलेको भूकम्प जमिन मुनि 10 किलोमिटरको गहिराईबाट उत्पन्न भएको हुनाले सरकारी निकायले शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएचकेले प्रसारण गरेको भिडियोमा सडक तथा पुलहरू चर्किएका र कैयौं भवनहरूमा आगो लागेको देखिएको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापानको मन्त्री परिषदका मुख्य सचिव मिनोरू किहाराका अनुसार विभिन्न सुरक्षा निकायहरू र आपतकालीन सेवाका टोलीहरू परिचालित छन्।
0: यसका साथै बिबिसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: Programs on this channel at present. Details of this is the BBC. There are no programs on this channel at present.

काठमाडौँ सहर सबैको रहर, दुखीको सहर सुखीको सहर, धनीको सहर गरिबको सहर, यो हो काठमाडौँ सहर।

आकाश मेरो छत हो, धरती मेरो घर हो, धुलो र मैलो जीवन हो, यसैमा बित्ने भो जिन्दगी।

रुदै हिँदैछु डोबाटोमा, आँसु पुस्ने कोही छैनन्, चिच्याइरहेछु अन्धकारमा, आफ्नो भन्ने कोही छैनन्।

झुमिरहेछ नसामा यो जीवन, छैन कुनै लक्ष्य मेरो, अल्झिरहेछु त्यो बाटोमा, सडक नै मेरो जिन्दगी हो।

0: सुनसरीको दक्षिणी क्षेत्र देवानगंजको घटनाको विषयलाई लिएर उत्पन्न विवाद साम्य नभएपछि जिल्ला प्रशासन कार्यालयले आज फेरि कर्फ्यू आदेश जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले आज दिउँसो 3 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गर्नुभएको हो। सुनसरीमा पर्ने महेन्द्र राजमार्गका विभिन्न 4 किल्ला तथा इनरुवा बजार क्षेत्र सिमानाभित्र आवत जावत भेला जुलुस प्रदर्शन सभा बैठक घेराउ गर्न नपाउने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको हो। पूर्वमा पकली चोकसम्म, पश्चिममा कोशी ब्यारेजको पुलसम्म तथा उत्तर र दक्षिण महेन्द्र राजमार्गको 200 मिटर क्षेत्रसम्म कर्फ्यू लगाइएको हो। सुनसरीको देवानगंज बजारमा 2 समूहबीच फेरि झडप भएको छ। आइतबार रातीको विवादपछि तनावग्रस्त बनेको क्षेत्रमा आज राति करिब 8 बजेबाट फेरि झडप शुरू भएको हो। देवानगंज 3 को बजार क्षेत्रमा भएको झडप नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ। दुवै पक्ष घरेलु हतियार सहित बजारमा पुगेपछि अवस्था तनावपूर्ण बनेको प्राप्त समाचारमा जनाइएको छ। झडप नियन्त्रणका लागि प्रहरीले प्रयास गरिराखेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ। सरकारले सुनसरीको देवानगंज 3 कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले विज्ञप्ति जारी गर्दै समयमता अपनाउन आग्रह गरेको छ। प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै सरकारले घाइतेहरूको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने प्रबन्ध मिलाएको जानकारी पनि गराउनु भएको छ। घटनाको सम्बन्धमा सत्य तथ्य छानबिन गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अवलम्बन गर्नुपर्ने उपाय सहित 7 दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले काम शुरू गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ। यस्तै धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन पनि सरकारले अपील गरेको छ। सरकारले यस्तो परिस्थितिमा मुलुकमा शान्ति, सुव्यवस्था, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबैलाई आह्वान गरेको छ। सुनसरी देवानगंजको कप्तानगंज झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहताका आफन्तजनले सरकार सामु माग पेश गरेका छन्। आज मृतक मेहताका परिवारलाई भेट्न देवानगंज 4 को घरैमा पुगेका सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल सहितको टोलीलाई आफन्तजनले ज्ञापन पत्र बुझाएका हुन्। देवानगंज गाउँपालिका अध्यक्ष बेसन प्रसाद मेहताका अनुसार पीड़ित परिवारले 9 बुँदे माग पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन्। पीड़ित पक्षले प्रहरीको गोली लागेर ज्यान गुमाएका ओमप्रकाश मेहतालाई तत्काल शहीद घोषणा गर्न र पीड़ित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गरेका छन्। यस्तै घटनामा परि गम्भीर घाइते भई विराटनगरका न्यूरो लगायत अस्पतालमा उपचाररत जयप्रकाश मेहता, रविन महतो सहितका घाइतेहरूको सबै उपचार खर्च राज्यले बेहोर्ने ग्यारेन्टी गर्न माग गरिएको छ। पीड़ितहरूले केही स्थानीयको नाम किटान गरी कार्यवाहीको माग गरेका छन्। यस्तै इलाका प्रहरी कार्यालय देवानगंजका इन्चार्ज इन्स्पेक्टर राकेश राईलाई भ्रामक सूचना दिएर बोलाइएको र उनले कुनै सोधपुछ नगरी लाठीचार्ज गर्दा स्थिति बिग्रिएको ज्ञापन पत्रमा उल्लेख छ। झडपमा टाउको फुटेका इन्स्पेक्टर राईको उक्साहटमा खटिएका सशस्त्र प्रहरीले ताकी गोली चलाएको आरोप लगाउँदै घटनामा संलग्न प्रहरी प्रशासनमाथि कड़ा कार्यवाहीको माग गरिएको छ। नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले निर्वाचन आयोगलाई आधुनिकीकरण गर्दै प्रविधि मैत्री र विश्वसनीय बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। संसदीय सुनवाई समितिमा प्रस्तावित निर्वाचन आयुक्त डाक्टर राजीव सुब्बाको सुनवाईका क्रममा सांसद पुन
1: अब हामीले निर्वाचन आयोगलाई आधुनिकीकरण गर्नुपर्नेछ। अब नयाँ प्रस्तावित सदस्यहरू त्यो अनुमोदित भएर जानु हो भने नयाँ चुनौतीहरू सामना गर्नुपर्नेछ। त्यसलाई चाहिँ सकारात्मक चुनौतीकै रूपमा लिनुहुन्छ भन्ने मेरो विश्वास छ। त्यसमध्ये हाम्रो मतदाताहरूको ठुलो सङ्ख्या देश बाहिर छ या निर्वाचन बाहिर छ, त्यसो झन्डै 50-50 जस्तो भन्दा पनि हुन्छ। मैले अघि बिहान पनि भने मेरो 46% मात्रै मतदान हो, अनि धेरै मतदाता बाहिर छ, चाहेर पनि सक्दैन। हामीले त्यो अनुसार प्रविधि मैत्री निर्वाचन प्रणालीमा जानै पर्नेछ।
0: कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले आज बेलुका शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। अदालतले व्यवसायी शेखर गोल्छालाई 1 करोड़ धरोटीमा छाड्न आदेश गरेको छ। जिल्ला अदालत काठमाडौँले बीमा र धितुपत्र सम्बन्धी कसुरमा गोल्छालाई धरोटीमा छाड्ने आदेश दिएको हो। जिल्ला अदालत काठमाडौँकी न्यायाधीश प्रतिमा कुमारी भट्टराई पोखरेलको इजलासले आज सुनवाई गर्दै गोल्छालाई 2 कसुरमा छुट्टा छुट्टै धरोटी निर्धारण गरी रिहाईको आदेश गरेको हो।

0: in Kenya, thus forcing the MOD to cancel all upcoming training.
1: यहाँलाई स्वागत छ। सत्तारूढ राजसपा सभापति रवि लामिछानेले सुनसरी घटना लगायत विभिन्न विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। छलफलका लागि भोलि बुधबार बिहान 8 बजे सिमन्दरबार लेखा समिति बैठक कक्षमा सर्वदलीय बैठक आह्वान गरिएको हो। बैठकमा संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्त ठाकुर र सिके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको राजसपा महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभएको छ। आचार्यका अनुसार बैठकका लागि सबै दलका नेताहरूलाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूले आफै फोन गरेर आमन्त्रण गर्नुभएको महामन्त्री आचार्यले जानकारी दिनुभएको छ। यहीबीच कङ्ग्रेस सभापति गगन कुमार थापाले सामाजिक सद्भाव कायम राख्न सबैको भूमिका आवश्यक देखिएको बताउनु भएको छ। एक सन्देश दिँदै सभापति थापाले सरकारलाई जिम्मेवार बनाउने वाचा पनि गर्नुभएको छ।
2: म यो क्रममा सबै स्थानीयवासीलाई, सामाजिक सङ्घ संस्थालाई, सबै राजनीतिक दलहरूलाई र सबै नागरिकहरूलाई पनि यही कुरामा अपिल गर्न चाहन्छु। यो बेलामा सबैले एकपटक गम्भीर भएर सोचौँ, धैर्य बनाऊ, संयमता र संवादबाट, हिंसा र उत्तेजनाबाट होइन समस्याको समाधान निकाल्न सकिन्छ भन्ने प्रयत्न गरौँ। स्थितिलाई सम्हालौँ। गल्ती कमजोरी जसले गरेको छ उसले मूल्य चुकाउनै पर्छ। सरकारलेसँग जवाफ हामी माग्ने नै छौँ। सरकारले यसको जिम्मा लिनु पनि पर्छ। तर यो बेलामा हामी सबै नागरिकको पनि जिम्मेवारी छ, त्यो जिम्मेवारी पनि पुरा गरौँ।
1: सुनसरीको देवानगंज बजारमा दुई समूहबीच फेरि झडप भएको छ। आइतबार रातिको विवादपछि तनावग्रस्त बनेको क्षेत्रमा आज राति 8 बजेबाट फेरि झडप भएको हो। देवानगंज 3 को बजार क्षेत्रमा भएको झडप नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ। दुवै पक्ष घरेलु हतियारसहित बजारमा पुगेपछि अवस्था तनावपूर्ण बनेको फिल्डमा खटिएका प्रहरीले बताएका छन्। झडप नियन्त्रणका लागि प्रहरीले प्रयास जारी राखेको सुनसरीका डिएसपी चन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ। विवाद चाम्मै नभएपछि जिल्ला प्रशासन कार्यालयले आज फेरि कर्फ्यू आदेश जारी गरेको छ। सुनसरीका सिडिओ ईश्वरी प्रसाद अर्यालले आज दिउँसो 3 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गर्नुभएको हो। कप्तानगंज झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहताका आफन्तजनले सरकार सामु माग पेश गरेका छन्। देवानगंज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताका अनुसार पीडित परिवारले 9 बुँदे मागपत्र सिडिओलाई बुझाएका हुन्। मेहतालाई तत्काल सहित घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न उनीहरूले माग गरेका छन्। वीरगंजको नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका 70 जनाभन्दा बढी चिकित्सकमध्ये 65 जनाले सामूहिक राजीनामा दिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभएको हो। सिडिओसहित गएको साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता हुँदा पर्साका एसपी सुदीप राज पाठकले चिकित्सकलाई धक्का मुक्का गर्दै दुर्व्यवहार गरेको विरोधमा उनीहरूले सामूहिक राजीनामा दिएका हुन्। गएको शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारत बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड र डाक्टर प्रमोद राममाथि आक्रमण भएको थियो। कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै वीरगंजका चिकित्सक अस्ति आइतबारदेखि हडतालमा छन्। मधेसका किसान धान रोपाई सकेर मलको पर्खाइमा छन्। धान रोपाई सकिसक्दा पनि सरकारले किसानलाई मल उपलब्ध गराउन सकेको छैन। जनकपुरबाट लक्ष्मण यादव।
3: नगद खर्चेर कृत्रिम सिँचाइ गरेका मधेसका किसान जसोतसो धान रोपाई सकेका छन्। मधेसका मूल बाली समेत रहेको धान रोपाईका लागि किसानले दमकल डिप बोरिङबाट खेतमा सिँचाइ गर्दा नगद तिर्नुपर्ने बाध्यता छँदैछ। यस्ता बाध्यताको निदान गर्न नपाउँदै किसान सामु अहिले मलको अर्को समस्या आइपरेको छ। संघीय सरकारले मल खरिद गरेर स्थानीय तह मार्फत किसानलाई मल बिक्री गर्दै आएको छ। तर सरकारले पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसक्दा किसानले कालो बजारीमा मल खरिद गर्नुको विकल्प छैन। भारतबाट मल ल्याउँदा जेलै जानुपर्ने अवस्था रहेकाले सरकारी मल चर्को मूल्यमा खरिद गर्नुपर्ने किसानको व्यवस्था छ। सरकारी मल सहकारीमा पाउँदैन, बजारमा पर्याप्त मात्रामा पाइरहेको धनुषाको हसपुर नगरपालिकाका किसान भरत यादवको दावी छ।
4: मलै पाइरहेको छैन के गर्नु? अब जसो तसो महँगो मूल्यमा खिएर ल्याउनु पर्छ अनि त्यसैबाट काम चलाउनु पर्छ। त्यही मल खास सहकारीमा पनि त्यही पाउँछ, पसलमा पनि त्यही पाउँछ। अब सहकारीमा पाउँदैन तर त्यहाँ पसलमा जति खोजे पनि पाउँछ तर महँगो मूल्यमा पाउँछ।
1: कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाही नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख एकेराज जोशीले शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। शाहीले गठबन्धनमा रहेका एमालेका 9 र नेकपाका 14 सहित 23 प्रदेशसभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दावी पेश गर्नुभएको थियो।
0: नमस्कार।

0: सुनसरी घटना साम्य पार्न प्रधानमन्त्री बालेन्द्र शाह नै अघि सर्न सुझाव दिइएको छ। पत्रकार शिव गाउँले समस्याको प्रकृति र जटिलता हेर्दा प्रधानमन्त्री बालेन्द्र शाह आफैले सार्वजनिक अपील गर्न ढिला भइरहेको भन्दै थप हिंसा फड्किएमा शाहकै लागि महँगो साबित हुन सक्ने बताउनु भएको छ। विगतमा साम्प्रदायिक भिडन्तको जन्म र विस्तारका अनेक कारण रहेकामा सामाजिक सक्रियता नै यसको समाधान हुने उहाँको सुझाव छ। लोकप्रिय मतबाट चुनिएको वर्तमान सरकारका गृहमन्त्रीको यो विषयमा गम्भीरता महसुस गर्न सक्षम नहुन सक्ने भएकाले प्रधानमन्त्री नै अघि सर्न उहाँले आग्रह गर्नुभएको छ। साम्प्रदायिक झडप नियन्त्रणका लागि सुनसरीका 10 स्थानीय तहमा कर्फ्यू जारी भएको छ। इटहरी उपमहानगरका 16 र 17 नम्बर वडाका साथै रामधनी नगरका 1 र 5 नम्बर वडामा पर्ने पूर्व पश्चिम राजमार्गमा आवतजावत समेत गर्न नपाउने गरी कर्फ्यू लगाइएको हो। इनरुवा र दुहावी नगरपालिकाका सबै क्षेत्रमा समेत कर्फ्यू लगाइएको सिडिओ ईश्वरी प्रसाद अर्यालले उल्लेख गर्नुभएको छ। यस्तै गाउँपालिकाहरू भोकरा, नर्सिङ, कोशी, गढी, देवानगंज, हरिनगर र बर्जु गाउँपालिकाका सबै क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। सुनसरीमा धरान उपमहानगर र बराह क्षेत्र नगरबाहेक सबै तहमा कर्फ्यू लागेको छ। कर्फ्यू लगाएका बेला हिँडुलका साथै भेला, जुलुस, बैठक, घेराउ जस्ता गतिविधि गर्न नपाइने उल्लेख छ। सुनसरीमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि कर्फ्यू लगाइएको हो। धनुषामा सामाजिक सद्भाव कायम राख्ने 6 बुँदे सहमति भएको छ। सिडिओ प्रेमप्रसाद कुइकेलको पहलमा सहमति भएको हो। सहमति गर्ने बैठकबाट हिन्दूवादी संगठनका सदस्य पनि बाहिरिएका छन्। सहमतिमा धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने कुनै पनि गतिविधि नगर्न र नगराउन सबै पक्षलाई आग्रह गरिएको छ। कुनै पनि विवाद भएमा सम्बन्धित समुदायका अगुवा, जनप्रतिनिधि, सुरक्षा निकाय र जिल्ला प्रशासनबीच तत्काल समन्वय गरी शान्तिपूर्ण समाधान गर्ने सहमति पनि भएको छ। शान्तिपूर्ण विरोध प्रदर्शन गर्नुअघि स्थानीय प्रशासनलाई जानकारी गराउने र प्रशासनले आवश्यक सुरक्षा व्यवस्था मिलाउने निर्णय गरिएको छ। सरकारले सुनसरीको देवानगंज 3 कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति ध्यानाकर्षण भएको जनाएको छ।
1: प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले विज्ञप्ति जारी गर्दै समयमता अपनाउन आग्रह गरेको छ। प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै सरकारले घाइतेहरूको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने प्रबन्ध मिलाएको जानकारी पनि गराउनु भएको छ। घटनाको सम्बन्धमा सत्य तथ्य छानबिन गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अवलम्बन गर्नुपर्ने उपाय सहित 7 दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले काम शुरू गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ। यस्तै धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन पनि सरकारले अपील गरेको छ। सरकारले यस्तो परिस्थितिमा मुलुकमा शान्ति, सुव्यवस्था, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबैलाई आह्वान गरेको छ।
0: वर्षेनी चिया निर्यातमा समस्या आउन थालेपछि इलामको सूर्योदय नगरपालिकाले अर्ग्यानिक चिया उत्पादन अभियान सुरु गरेको छ। प्रेम अधिकारीको रिपोर्ट।
2: नेपाली चिया निर्यातमा भारतीय पक्षले विभिन्न बाहनामा अवरोध सिर्जना गर्दै आउँदा नगरपालिकाले बजेट नै विनियोजन गरेर अर्ग्यानिक चिया उत्पादनको पहल सुरु गरेको हो। देशकै सबैभन्दा बढी चिया उत्पादन हुने सूर्योदय नगरपालिकाका 14 ओडामा विषादी तथा रासायनिक मल शून्य गराई अर्ग्यानिक चिया उत्पादनका लागि नगरपालिका, चिया उद्योगी र किसानबीच सहमति गरी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। चिया किसान
3: गुणस्तर र विषादी रहित चिया बनाउनका लागि चाहिँ स्थानीय सरकारबाट चाहिँ किसान समक्ष चाहिँ यो कार्यक्रम कसरी अगाडि बढाएर चाहिँ गुणस्तर र विषादी रहित चिया बनाउन सकिन्छ, यसको बारेमा हामीलाई एउटा ठोस निचोड आओस् भन्ने हामी चाहन्छौँ।
2: विषादीकै कारण नेपालको चिया निर्यातमा समस्या आउन थालेपछि विषादी नियन्त्रणका लागि नगरले कडाई गरेको हो। सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बराल,
4: हाम्रो चिया चाहिँ अन्य मुलुकमा लानका लागि के गर्नु पर्ने, अब यो समस्या त आइरहेको छ कि पटक पटक समस्या त आइरहेको छ, त यो समाधान चाहिँ के हो भन्ने विषय तपाईँले हाम्रो बजेटमा विनियोजन गरिसकेको छौँ, हामी कार्यक्रम लिएर आइसक्यौँ, तपाईँहरू एक पाइला अगाडि नै सर्ने काम गर्नु, यो बुझ्दै गर्दाखेरि आएको समस्या नगरपालिकाले हेरिराख्न सक्दैन भन्ने दिगो समस्या समाधानको विषयमा हामीले कुराकानी गरिरहेको छौँ।
0: डाक्टरहरूले भोलि बुधबार पनि बिरामी नजाँच्ने भएका छन्। नेपाल चिकित्सक संघले देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द रहने जनाएको छ। संघको

0: सैन्य समुदायमा
1: फिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सुनसरीको देवानगंज बजार क्षेत्रमा मंगलबार साँझ दुईसम्म बीच भएको झडपपछि उत्पन्न तनाव दुई घण्टापछि नियन्त्रणमा आएको छ। द्विपक्षीय बीचको तनाव दुई घण्टामा नियन्त्रणमा लिएको अधिकारीहरूले बताएका छन्। घटनापछि बजार क्षेत्रमा भएको भौतिक क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। झडपका कारण र घटनामा संलग्न व्यक्तिको पहिचान अघि बढाइएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहिष्णुता कायम राख्न सबैको योगदान अपेक्षा गर्नुभएको छ।
1: र यस घटनामा कोशी प्रदेश सरकार असाध्यै जिम्मेवारपूर्वक नेपाल सरकारका विङ्सहरू, नेपाली सेना, सशस्त्र प्रहरी बल र पुलिस प्रशासनसित जोडिएर, जिल्ला प्रशासनसित जोडिएर यी घटनाहरूलाई साम्य पार्न र सहजीकरण गर्ने कुरामा प्रतिबद्ध रहेको बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई शान्त संयम भएर अगाडि बढ्दै हाम्रो सामाजिक सद्भाव र हाम्रो एकतालाई बचाइराख्नका लागि यहाँहरूमा विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु।
0: राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनले मर्माहत भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनर्स्थापनाका लागि भएका सङ्घर्षका कठिन दिनमा समेत नेता श्रेष्ठले पुर्याएको योगदान सदा स्मरणीय रहने बताउनु भएको छ। श्रेष्ठलाई सदैव सरल र लोकतन्त्रप्रति समर्पित व्यक्तिका रूपमा आफूले चिन्ने मौका पाएको उहाँको भनाइ छ। व्यवसायी शेखर कोल्चालाई धरोटीमा छाडिएको छ। जिल्ला अदालत काठमाडौँकी न्यायाधीश प्रतिमा कुमारी भट्टराई पोखरेलको इजलासले कोल्चालाई धरोटीमा छाट्न आदेश दिएको प्रवक्ता शिव खतिवडाले जानकारी दिनुभएको छ। खतिवडाका अनुसार कोल्चालाई बिमा सम्बन्धी कसुरमा 75 लाख र धितोपत्र सम्बन्धी कसुरमा 25 लाख रुपियाँ धरोटी निर्धारण गरिएको हो। 1 करोडको ब्याङ्क ग्यारेन्टी राखेर कोल्चा छुट्नु भएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कोल्चालाई गएको वैशाख 10 गते नियन्त्रणमा लिएको थियो। कोल्चालाई धितोपत्र सम्बन्धी ऐन अन्तर्गतको कसुरमा पक्राउ गरिएको थियो। मधेसका किसान धान रोपाइँ सकेर मलको पर्खाइमा छन्। धान रोपाइँ सकिसक्दा पनि सरकारले अझै किसानलाई मल उपलब्ध गराउन सकेको छैन। जनकपुरबाट लक्ष्मण यादव।
2: नगद खर्चेर कृत्रिम सिंचाई गरेका मधेसका किसान जसोतसो धान रोपाई सकेका छन्। मधेसका मूल बाली समेत रहेको धान रोपाईका लागि किसानले दमकल डिप बोरिङबाट खेतमा सिंचाई गर्दा नगद तिर्नुपर्ने बाध्यता छँदैछ। यस्ता बाध्यताको निदान गर्न नपाउँदै किसान सामु अहिले मलको अर्को समस्या आइपरेको छ। संघीय सरकारले मल खरिद गरेर स्थानीय तह मार्फत किसानलाई मल बिक्री गर्दै आएको छ। तर सरकारले पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसक्दा किसानले कालो बजारीमा मल खरिद गर्नुको विकल्प छैन। भारतबाट मल ल्याउँदा जेलै जानुपर्ने अवस्था रहेकाले सरकारी मल चर्को मूल्यमा खरिद गर्नुपर्ने किसानको व्यवस्था छ। सरकारी मल सहकारीमा पाउँदैन, बजारमा पर्याप्त मात्रामा पाइरहेको धनुषाको हसपुर नगरपालिकाका किसान भरत यादवको दावी छ।
3: मलै पाइरहेको छैन के गर्नु? अब जसो तसो महँगो मूल्यमा किनेर ल्याउनु पर्छ अनि त्यसैबाट काम चलाउनु पर्छ। त्यही मल खास सहकारीमा पनि त्यही पाउँछ, पसलमा पनि त्यही पाउँछ। अब सहकारीमा पाउँदैन तर त्यहाँ पसलमा जति खोजे पनि पाउँछ तर महँगो मूल्यमा पाउँछ।
2: जिन्जी आन्दोलनपछि मुलुकमा राजनीतिक सिनारियो अविश्वसनीय ढङ्गले बदलेको छ। सरकारले सुरु देखि नै मलको समस्या हुन नदिने बताउँदै आए पनि धान रोपाईको समयसम्म आउँदा आउँदै नयाँ सरकारको आश्वासन पनि पुरानै दलको जस्तो साबित भएको छ। केन्द्र सरकारले मल खरिद सम्बन्धी अधिकार प्रदेशलाई नदिँदा किसानको समस्या समाधान गर्न मुस्किल भएको मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री श्याम पटेलले यसरी आफ्नो व्यवस्था सुनाउनु भयो।
4: रासायनिक मल खरिद गर्ने अधिकार मधेस प्रदेशसँग छैन। नेपाल सरकारले जुन मात्रामा मल पठाइदिने हो त्यही हिसाबले यसपालि एकदम न्यून मात्रामा, एक त पहिले भन्दा पनि कटौती भएको छ, त्यसमा पनि एकदम न्यून मात्रामा अहिलेसम्म रासायनिक मल हामीलाई उपलब्ध भएको छ।
2: मधेसका करिब 5 लाख हेक्टर जग्गामा धान खेतीका लागि युरिया र डिएपी गरी कमसेकम 170,000 मेट्रिक टन मलको आवश्यकता रहेको छ, जसमा युरिया र डिएपी गरी करिब 70,000 मेट्रिक टन मल मात्र उपलब्ध रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मधेस प्रदेशका मल सम्बन्धी गुनासो सुन्ने अधिकारी रविन बस्नेतले बताउनु भयो।
5: 84,550.22 मेट्रिक टन युरियाको आवश्यक छ, 25,548 डिएपीको आवश्यक छ, 25,571 मेट्रिक टन युरिया अनि 25,129 मेट्रिक टन चाहिँ डिएपी।
2: मधेसमा आकाशे पानी पर्याप्त नहुँदा स्याल ट्युबवेलबाट घण्टाको 300 रुपियाँ तिरेर खेतमा धान रोपाई गरेका छन्।
0: कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। शाहीले गठबन्धनमा रहेका एमालेका 9 र नेकपाका 1423 प्रदेशसभा सदस्यको समर्थनमा दावी पेश गर्नुभएको थियो।

0: प्रधानमन्त्री बालेन्द्र शाहले संसारी घटना प्रकरणमा नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारवाही गर्न सरकार प्रयत्नरत रहेको बताउनु भएको छ। मध्यरातमा सामाजिक सञ्जालमा सन्देश दिएर प्रधानमन्त्री शाहले सरकारले आफ्नो पूरा शक्ति लगाएर परिणाम दिने बताउनु भएको हो। घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको तर पुग्दो नभएको र सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुमाएको तथा घाइते भएका उल्लेख गर्नुभएको छ। सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन भन्दै उहाँले यसबारेमा अनुसन्धान सुरु गरेर कानुन बमोजिम कारवाही हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीका रूपमा मात्र नभएर नागरिकका रूपमा सुनसरीमा भएका घटनाक्रमबाट दुखी रहेको भन्दै उहाँले मृतकका परिवारलाई सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउने वाचा गर्नुभएको छ। यो घटनाबाट पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको पनि उहाँले उल्लेख गर्नुभएको छ। धनुषामा सामाजिक सद्भाव कायम राख्ने छ बुँदे सहमति भएको छ। सिडिओ प्रेमप्रसाद कुइकेलको पहलमा सहमति भएको हो। सहमति गर्ने बैठकबाट हिन्दूवादी संगठनका सदस्य भने बाहिरिएका छन्। सहमतिमा धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने कुनै पनि गतिविधि नगर्न र नगराउन सबै पक्षलाई आग्रह गरिएको छ। कुनै पनि विवाद भएमा सम्बन्धित समुदायका अगुवा जनप्रतिनिधि सुरक्षा निकाय र जिल्ला प्रशासनबीच तत्काल समन्वय गरी शान्तिपूर्ण समाधान गर्ने सहमति पनि भएको छ। शान्तिपूर्ण विरोध प्रदर्शन गर्नुअघि स्थानीय प्रशासनलाई जानकारी गराउने र प्रशासनले आवश्यक सुरक्षा व्यवस्था मिलाउने निर्णय गरिएको छ। अब खबर फटाफट।
1: मुलुक केरामा आत्मनिर्भर बन्ने क्रममा वार्षिक 9 लाख टन केरा खपत हुने गरेकोमा मुलुकमै 7 लाख टन उत्पादन, वार्षिक 13 अर्ब रुपियाँसम्मको कारोबार हुँदै नेपाली बजारमा गुलियो मकै स्विट कर्नको माग बढ्दै वर्ष दिनमा भारतबाट 7 करोड 40 लाख रुपियाँको 9 लाख किलो फ्रोजन स्विट कर्न आयात। विद्यालयमा दिवा खाजा कार्यक्रमबाट 77 जिल्लाका करिब 30 लाख बाल बालिकालाई लाभ। दिवा खाजा कार्यक्रमका कारण विद्यालय भर्ना र सिकाइमा सुधार सहित पुड्केपन, ख्याउटेपन र रक्त अल्पता न्यूनीकरण भएको दावी। गण्डकी प्रदेशका 2400 व्यावसायिक फार्म गुणस्तर तथा नापतौल कार्यालय पोखराको कार्यवाहीमा जरिवाना सहितको शीर्षकबाट 78,52,000 असुली। बाँकेमा 2 व्यवसायीलाई अदालतबाटै जरिवाना र सजाय। कोलपुर 11 को अस्मिता चाउमिन उद्योग सञ्चालक परशुराम घिमिरेलाई 1 वर्ष कैद र दालमा कैफियत गर्ने नेपालगञ्ज 2 को गौरी मिनी मार्टका रामजी वैश्यलाई 50,000 जरिवाना। कञ्चनपुरको गड्डा चौकी आसपासको पूर्व पश्चिम राजमार्ग क्षेत्रका छाडा पशु चौपायालाई रातको बेला पनि टिलिक्क टल्किने रिफ्लेक्टिङ बेल लगाउने अभियान। युवा समूहको सक्रियतामा हिजो मात्रै 150 भन्दा बढी छाडा गाईबस्तुलाई रिफ्लेक्टिङ बेल्ट लगाइयो।
0: नेपाल चिकित्सक संघले सरकारसँग वार्ता हुनुअघि अस्पतालका बहिरङ सेवा नखुल्ने अडान राखेको छ। तत्कालका लागि नारायणी अस्पतालका डाक्टर कुट्नेमाथि सहित वर्षाका सिडिओ र प्रहरी प्रमुखमाथि कारवाही हुनुपर्ने उनीहरूको माग छ। नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डाक्टर अनिल विक्रम कार्की,
1: के भयो आजको बन्दको उपलब्धि खास?
2: होइन हजुर, हामीलाई त सुरक्षा चाहिएको हो कि, हामीलाई उपलब्धि केही चाहिएको होइन। चिकित्सक स्वास्थ्य कर्मी भएकै हिसाबले यो देशका नागरिकलाई रात दिन नभनेर सेवा गरेकै हिसाबले जुन अपमान राज्यले, नागरिकले र प्रशासनले गरेको छ त्यो अपमान बन्द गरोस् भन्ने मात्रै हाम्रो चाहना हो। हामी सुरक्षित भएर ससम्मान यो मुलुकमा काम गरौँ भन्ने पाएको हो। यो उपलब्धि राज्यले किन दिँदैन तपाईँले राज्यलाई सोध्नु होला।
1: यो सेवा बन्दले सुरक्षित बनायो तपाईँहरूलाई?
2: सुरक्षित बन्छ हजुर, सुरक्षित बनाउनु पर्यो। यो बन्द किन गराउन राज्य चाहिँ पटक पटक उत्प्रेरित छ त्यो राज्यलाई सोध्नुहोस् न।
1: डाक्टर साहब, तपाईँहरूको यो आन्दोलनले डाक्टर प्रमोद राम कुट्नेमाथि कारवाहीदेखि पर्साका सिडिओ र एसपीको सरुवा होला, हुन त यहाँहरूले राजीनामा माग्नु भएको छ, तर लाखौं बिरामीमाथि आज त अन्याय भयो नि डाक्टर साहब, होइन?
2: ए हजुर, कसैमाथि अन्याय भएको छैन,
1: उपचार नपाउनु भनेको
2: अन्याय हो। कसैलाई अन्याय भएको छैन, कसैलाई अन्याय भएको छैन हजुर। हामीले आकस्मिक ज्यान जाने सेवालाई रोकेका छैनौँ है। यो मुलुकको आजको पनि स्वास्थ्यको तथ्याङ्क तपाईँले हेर्नुहुन्छ भने दिनमा 10,000-15,000 ओपिडी सेवा छ भने 3 करोड जनतामा बाँकीले ओपिडी सेवा पाएका छैनन् यो देश।
0: जापान सरकारले मानव संसाधन छात्रवृत्ति कार्यक्रमका लागि 410 मिलियन जापान यन बराबरको अनुदान दिने भएको छ। सहायता सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको अर्थ मन्त्रालयले जनाएको छ। अनुदान सम्झौतामा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महासङ्घका सहसचिव र जापान अन्तर्राष्ट्रिय सहयोग नेपालका मान्छे चाहिँ
3: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: महोत्तरीको जलेश्वरमा विभिन्न हिन्दूवादी सङ्घ संगठनहरूले टार पालेर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले सुनसरीमा भएको घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारवाही र गृहमन्त्री सुदन गुरुङको राजीनामा मागेका छन्। जलेश्वर बजार क्षेत्रमा भेला भएका प्रदर्शनकारीहरूले टार पालेर सरकार विरुद्ध नाराबाजी गरेका थिए। सहभागीले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको तथा हिन्दू समुदायमाथि भएका घटनाप्रति गम्भीर नदेखिएको आरोप समेत लगाएका छन्। सत्तारूढ राजसपा सभापति रवि लामिछानेले सुनसरी घटना लगायत विषयमा सबै दलसँग छलफल गर्नुहुने भएको छ। छलफलका लागि भोलि बुधबार बिहान 8 बजे सिंहदरबार लेखा समिति बैठक कक्षमा सर्वदलीय बैठकका आह्वान गरिएको हो। बैठकमा संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्त ठाकुर र सिके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको राजसपाका महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभएको छ। बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफै फोन गरेर आमन्त्रण गर्नुभएको महामन्त्री आचार्यको भनाइ छ। एबिस कंग्रेस सभापति गगन कुमार थापाले सामाजिक सद्भाव कायम राख्न सबैको भूमिका आवश्यक देखिएको बताउनु भएको छ। सन्देश दिँदै सभापति थापाले सरकारलाई जिम्मेवार बनाउने वाचा पनि गर्नुभएको छ।
1: म यो क्रममा सबै स्थानीयवासीलाई, सामाजिक सङ्घ संस्थालाई, सबै राजनीतिक दलहरूलाई र सबै नागरिकहरूलाई पनि यही कुरामा अपिल गर्न चाहन्छु। यो बेलामा सबैले एकपटक गम्भीर भएर सोचौँ, धैर्य बनाऊ, संयमता र संवादबाट, हिंसा र उत्तेजनाबाट होइन समस्याको समाधान निकाल्न सकिन्छ भन्ने प्रयत्न गरौँ। स्थितिलाई सम्हालौँ। गल्ती कमजोरी जसले गरेको छ उसले मूल्य चुकाउनै पर्छ। सरकारलेसँग जवाफ हामी माग्ने नै छौँ। सरकारले यसको जिम्मा लिनु पनि पर्छ। तर यो बेलामा हामी सबै नागरिकको पनि जिम्मेवारी छ, त्यो जिम्मेवारी पनि पुरा गरौँ।
0: सरकारले सुनसरीको देवानगंज 3 कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति ध्यानाकर्षण भएको जनाएको छ।
2: प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले विज्ञप्ति जारी गर्दै समयमता अपनाउन आग्रह गरेको छ। प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै सरकारले घाइतेहरूको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने प्रबन्ध मिलाएको जानकारी पनि गराउनु भएको छ। घटनाको सम्बन्धमा सत्य तथ्य छानबिन गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अवलम्बन गर्नुपर्ने उपाय सहित 7 दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले काम शुरू गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ। यस्तै धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन पनि सरकारले अपील गरेको छ। सरकारले यस्तो परिस्थितिमा मुलुकमा शान्ति सुव्यवस्था, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबैलाई आह्वान गरेको छ।
0: वर्षेनी चिया निर्यातमा समस्या आउन थालेपछि इलामको सूर्योदय नगरपालिकाले अर्ग्यानिक चिया उत्पादन अभियान सुरु गरेको छ। प्रेम अधिकारीको रिपोर्ट।
3: नेपाली चिया निर्यातमा भारतीय पक्षले विभिन्न वाहनामा अवरोध सिर्जना गर्दै आउँदा नगरपालिकाले बजेट नै विनियोजन गरेर अर्ग्यानिक चिया उत्पादनको पहल सुरु गरेको हो। देशकै सबैभन्दा बढी चिया उत्पादन हुने सूर्योदय नगरपालिकाका 14 ओडामा विषादी तथा रासायनिक मल शून्य गराई अर्ग्यानिक चिया उत्पादनका लागि नगरपालिका, चिया उद्योगी र किसानबीच सहमति गरी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। चिया किसान
4: गुणस्तर र विषादी रहित चिया बनाउनका लागि चाहिँ स्थानीय सरकारबाट चाहिँ किसान समक्ष चाहिँ यो कार्यक्रम कसरी अगाडि बढाएर चाहिँ गुणस्तर र विषादी रहित चिया बनाउन सकिन्छ, यसको बारेमा हामीलाई एउटा ठोस निचोड आओस् भन्ने हामी चाहन्छौँ।
3: विषादीकै कारण नेपालको चिया निर्यातमा समस्या आउन थालेपछि विषादी नियन्त्रणका लागि नगरले कडाई गरेको हो। सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बराल,
5: हाम्रो चिया चाहिँ अन्य मुलुकमा लानका लागि के गर्नु पर्ने, अब यो समस्या त आइरहँदो रहेछ कि पटक पटक समस्या त आइरहेको छ त, यो समाधान चाहिँ के हो भन्ने विषय तपाईँले हाम्रो बजेटमा विनियोजन गरिसकेको छौँ, हामी कार्यक्रम लिएर आइसक्यौँ, तपाईँहरू एक पाइला अगाडि नै सर्ने काम गर्नु, यो बुझ्दै गर्दाखेरि आएको समस्या नगरपालिकाले हेरिराख्न सक्दैन भने
0: डाक्टरहरूले भोलि बुधबार पनि बिरामी नजाँच्ने भएका छन्। नेपाल चिकित्सक सङ्घले देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा बन्द रहने जनाएको छ। सङ्घको आकस्मिक बैठकले आन्दोलनका कार्यक्रमलाई अर्को दिन पनि निरन्तरता दिने निर्णय गरेको हो। वीरगंज नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडमा संलग्न व्यक्तिमाथि प्रभावकारी कानुनी कारवाही गर्न नसकेको भन्दै सङ्घले असन्तुष्टि जनाएको छ।
6: नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा

0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्रेले लगानी मैत्री वातावरण निर्माणका लागि 42 कानून खारेज तथा संशोधनको प्रक्रियामा रहेको बताउनु भएको छ। निजी क्षेत्रका प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री डाक्टर वाग्रेले आफूहरूको एउटै साझा मन्त्र र एउटै राष्ट्रिय एजेन्डा लगानी मात्रै भएको उल्लेख गर्नुभएको छ। कानून संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारको काम समयबद्ध तालिका अनुसार कार्यान्वयन गरिने उहाँले बताउनु भएको छ। वाग्लेले आफू र प्रधानमन्त्रीबीच असमझदारी छैन भन्नुभएको छ।
1: बजारमा एउटा मसला भएको छ, अर्थमन्त्री देखिएन नि खै भन्ने छ, यो सोझै सामान्य ज्यूसँग यहाँहरूको प्रत्यक्ष विथ नो फिल्टर नो इन्टरमिडिएसन सोझै होस् भन्ने अब धेरैको चाहना पनि छ। प्रधानमन्त्रीजी आफै पनि त्यति सार्वजनिक कार्यक्रमहरू नदेख्ने भएर यो हामीले सल्लाहमा नै गरेको हो। प्रत्येक क्याबिनेटपछि हामी प्रधानमन्त्रीज्यूसँग म बस्छु 30 मिनट 40 मिनट 50 मिनट, हिजो 50 मिनटसम्म थिएँ। तर यो बजारमा चाहिँ अनेक चाहिँ अफवाहहरू झुटहरू यो पत्याउन छोडिसके जस्तो लाग्छ मलाई।
0: भारतले नेपाल समेत छोएको लिपुलेख हुँदै चीनसँग द्विपक्षीय व्यापार गर्ने विवादित निर्णय कार्यान्वयन गर्ने भएको छ। पाक्षिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले लिपुलेख हुँदै चीनसँग कारोबार हुने बताउनु भएको हो।
2: इन द्याट प्रेस रिलिज यु वुड हैव सीन द्याट बोथ साइड्स ह्याड अग्रीड द्याट बॉर्डर ट्रेड थ्रु 3 डेजिग्नेटेड ट्रेडिंग पॉइंट्स नेमली लिपुलेख, शिपकिला एन्ड नथुला पास would be resumed. So, you know, it is a decision which was taken at that time, and we had informed you as and when these discussions had happened, and now those things are being taken forward.
0: Pravakta Jaiswal le Pradhanmantri Barendra Shah ka pramukh sallahakar Kumar Bain le sutuka gareko bhaneko Bharat parmanwari thaha nabhayeko bataudai Shah lai Delhi auna nimantrana bhane diyeko jankari dinu bhayeko cha.
2: Whether we have invited the Prime Minister of Nepal or not, yes, an invitation has been extended to the Prime Minister of Nepal to visit India.
0: Sampradayik jhadap niyantranka lagi sunsarika 10 sthaniya tahama curfew jari bhayeko cha. Itahari upamahanagarka 16 ra 17 number wadaka sathai Ramdhuni nagarka 1 ra 5 number wadama parne purva paschim rajmargama curfew lagaiyeko ho. इनरुवा र दुहबी नगरपालिकाका सबै क्षेत्रमा समेत कर्फ्यू लगाइएको सिडिओ ईश्वरी प्रसाद अर्यालले उल्लेख गर्नुभएको छ। यस्तै गाउँपालिकाहरू पोखरा, नर्सिङ, कोशी, गढी, देवानगंज, हरिनगर र बर्जुमा पनि सबै क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। सुनसरीमा धरान उपमहानगर र बराह क्षेत्र नगरबाहेक सबै तहमा कर्फ्यू लागेको छ। कर्फ्यू लगाएका बेला हिन्डुलका साथै भेला, जुलुस, बैठक, केराउ जस्ता गतिविधि नगर्न भनिएको छ। सुनसरीमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि कर्फ्यू लगाइएको हो। अब खबर फटाफट।
3: मुलुक केरामा आत्मनिर्भर बन्ने क्रममा वार्षिक 9 लाख टन केरा खपत हुने गरेकोमा मुलुकमै 7 लाख टन उत्पादन, वार्षिक 13 अर्ब रुपियाँसम्मको कारोबार हुँदै नेपाली बजारमा गुलियो मकै स्विट कर्नको माग बढ्दै वर्ष दिनमा भारतबाट 7 करोड 40 लाख रुपियाँको 9 लाख किलो फ्रोजन स्विट कर्न आया। विद्यालयमा दिवा खाजा कार्यक्रमबाट 77 जिल्लाका करिब 30 लाख बाल बालिकालाई लाभ। दिवा खाजा कार्यक्रमका कारण विद्यालय भर्ना र सिकाइमा सुधार सहित पुड्केपन, ख्याउटेपन र रक्त अल्पता न्यूनीकरण भएको दावी। गण्डकी प्रदेशका 2400 व्यावसायिक फार्म गुणस्तर तथा नापतौल कार्यालय पोखराको कार्यवाहीमा जरिवाना सहितको शीर्षकबाट 78,52,000 असुली। बाँकेमा 2 व्यवसायीलाई अदालतबाटै जरिवाना र सजाय। कोअलपुर 11 को अस्मिता चाउमिन उद्योग सञ्चालक परशुराम घिमिरेलाई 1 वर्ष कैद र दालमा कैफियत गर्ने नेपालगंज 2 को गौरी मिनी मार्टका रामजी वैश्यलाई 50,000 जरिवाना। कञ्चनपुरको गड्डा चौकी आसपासको पूर्व पश्चिम राजमार्ग क्षेत्रका छाडा पशु चौपायालाई रातको बेला पनि टिलिक्क टल्किने रिफ्लेक्टिङ बेल्ट लगाउने अभियान। युवा समूहको सक्रियतामा हिजो मात्रै 150 भन्दा बढी छाडा गाईवस्तुलाई रिफ्लेक्टिङ बेल्ट लगाइयो।
0: जापान सरकारले मानव संसाधन छात्रवृत्ति कार्यक्रमका लागि 410 मिलियन जापानी येन बराबरको अनुदान दिने भएको छ। सहायता सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको अर्थ मन्त्रालयले जनाएको छ। पूर्वी अफ्रिकामा बेलायती सेनाको तालिममा असर पार्न सक्ने संयुक्त अधिराज्य र केन्याबीचको कूटनीतिक विवाद समाधान भएको छ। विवाद समाधान भएसँगै यसै वर्षको अन्त्यतिर केन्यामा एक्सर्साइज हराका स्टम्प तय भएको छ। थप जानकारी हाना किङबाट।
4: Last week, UK officials said Kenya had refused to issue access permits for BATAC, the British Army training unit in Kenya, thus forcing the MOD to cancel all upcoming training deployments. 1st Battalion, the Duke of Lancaster's regiment, were supposed to be heading out to the country this autumn. Forces News understands Kenyan authorities have now granted the licenses, clearing the way for future deployments to go ahead.
5: Radio.

0: संघीय संसदका दुई समितिको बैठक आज बस्दैछ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनवाई समितिको बैठकका बस्ने कार्यक्रम तय भएको छ। संघीय संसद सचिवालयका अनुसार संसदीय सुनवाई समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्की विरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम छ। यस्तै प्रमुख आयुक्तमा प्रस्तावित कार्कीलाई समिति समक्ष आमन्त्रण गरी सुनवाई गरिनेछ। समितिले हिजो आयुक्तमा प्रस्तावित गुरूप्रसाद बाग्ले र डाक्टर राजीव सुब्बालाई आमन्त्रण गरी सुनवाई गरेको थियो। यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा आर्थिक वर्ष 83-84 वार्षिक कार्ययोजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। सुनसरीको देवानगंज बजार क्षेत्रमा मंगलबार साँझ हिजो साँझ दुई समूहबीच भएको झडपपछि उत्पन्न तनाव दुई घण्टापछि नियन्त्रणमा आएको छ। द्विपक्षबीचको तनाव दुई घण्टामा नियन्त्रणमा लिएको अधिकारीहरूले बताएका छन्। घटनापछि बजार क्षेत्रमा भएको भौतिक क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। झडपको कारण र घटनामा संलग्न व्यक्तिको पहिचान अघि बढाइएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहिष्णुता कायम राख्न सबैको योगदान अपेक्षा गर्नु भएको छ।
1: र यस घटनामा कोशी प्रदेश सरकार असाध्यै जिम्मेवारपूर्वक नेपाल सरकारका विङ्सहरू, नेपाली सेना, सशस्त्र प्रहरी बल र पुलिस प्रशासनसित जोडिएर, जिल्ला प्रशासनसित जोडिएर यी घटनाहरूलाई साम्य पार्न र सहजीकरण गर्ने कुरामा प्रतिबद्ध रहेको बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई शान्त संयम भएर अगाडि बढ्दै हाम्रो सामाजिक सद्भाव र हाम्रो एकतालाई बचाइराख्नका लागि यहाँहरूमा विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु।
0: सरकारले सुनसरीको देवानगंज तीन कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति ध्यानकर्षण भएको जनाएको छ।
2: प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले विज्ञप्ति जारी गर्दै समयमता अपनाउन आग्रह गरेको छ। प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै सरकारले घाइतेहरूको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने प्रबन्ध मिलाएको जानकारी पनि गराउनु भएको छ। घटनाको सम्बन्धमा सत्य तथ्य छानबिन गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अवलम्बन गर्नुपर्ने उपाय सहित 7 दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले काम शुरू गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ। यस्तै धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन पनि सरकारले अपील गरेको छ। सरकारले यस्तो परिस्थितिमा मुलुकमा शान्ति, सुव्यवस्था, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबैलाई आह्वान गरेको छ।
0: नेपाल चिकित्सक संघले सरकारसँग वार्ता हुनुअघि अस्पतालका बहिरङ सेवा नखुल्ने अडान राखेको छ। तत्कालका लागि नारायणी अस्पतालका डाक्टर कुट्नेमाथि सहित वर्षाका सिडियो र प्रहरी प्रमुखमाथि कारवाही हुनुपर्ने उनीहरूको माग छ। नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डाक्टर अनिल विक्रम कार्की,
3: के भयो आजको बन्दको उपलब्धि खास?
4: होइन हजुर, हामीलाई त सुरक्षा चाहिएको हो कि, हामीलाई उपलब्धि केही चाहिएको होइन। चिकित्सक स्वास्थ्य कर्मी भएकै हिसाबले यो देशका नागरिकलाई रात दिन नभनेर सेवा गरेकै हिसाबले जुन अपमान राज्यले, नागरिकले र प्रशासनले गरेको छ त्यो अपमान बन्द गरोस् भन्ने मात्रै हाम्रो चाहना हो। हामी सुरक्षित भएर ससम्मान यो मुलुकमा काम गरौँ भन्ने पाएको हो। यो उपलब्धि राज्यले किन दिँदैन तपाईँले राज्यलाई सोध्नु होला।
3: यो सेवा बन्दले सुरक्षित बनायो तपाईँहरूलाई?
4: सुरक्षित बन्छ हजुर, सुरक्षित बनाउनु पर्यो। यो बन्द किन गराउन राज्य चाहिँ पटक पटक उत्प्रेरित छ त्यो राज्यलाई सोध्नुहोस् न।
3: डाक्टर साहब, तपाईँहरूको यो आन्दोलनले डाक्टर प्रमोद राम कुट्नेमाथि कारवाहीदेखि वर्षका सिडिओ र एसपीको सरुवा होला। हुन त यहाँहरूले राजीनामा माग्नु भएको छ, तर लाखौं बिरामीमाथि आज त अन्याय भयो नि डाक्टर साहब, होइन?
4: हजुर, कसैमाथि अन्याय भएको छैन,
3: उपचार नपाउनु भनेको अन्याय हो।
4: कसैलाई अन्याय भएको छैन, कसैलाई अन्याय भएको छैन हजुर। हामीले आकस्मिक ज्यान जाने सेवालाई रोकेका छैनौँ है। यो मुलुकको आजको पनि स्वास्थ्यको तथ्याङ्क तपाईँले हेर्नुहुन्छ भने दिनमा 10,000-15,000 ओपिडी सेवा छ भने 3 करोड जनतामा बाँकीले ओपिडी सेवा पाएका छन्। भन्दाखेरि अन्याय हो भन्ने भाष्य कृपया पत्रकार साथीभाइहरूले प्रयोग नगरिदिनु होला, बाध्यता हो र रहेन।
0: राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनले मर्माहत भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापनाको लागि योगदान स्मरणीय बताउनु भएको छ।

0: शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैछ। गुको अर्थ अन्धकार र रु भन्नाले प्रकाश भनिन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा विष्णु र महेश्वर समेत मानेको छ। माता पिता जस्तै गुरुलाई पनि देवता सम्मान मानी आचार्य देव भनिन्छ। गुरु पूर्णिमाको अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन्। आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउने सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। पाँचौँ वेद समेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो। यस अवसरमा नेपाल महर्षि वैदिक फाउन्डेसनले चम्पादेवी ब्रह्मानन्द सरस्वती ग्राममा गुरु पूर्णिमामा विशेष कार्यक्रमको आयोजना गरेको छ। भारतले नेपाल समेत छैको लिपुलेख हुँदै चीनसँग द्विपक्षीय व्यापार गर्ने विवादित निर्णय कार्यान्वयन गर्ने भएको छ। पाक्षिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेख हुँदै चीनसँग कारोबार हुने बताउनु भएको हो।
1: In that press release, you would have seen that both sides had agreed that border trade through three designated trading points, namely Lipulekh, Shipkila and Nathula Pass, would be resumed. So, you know, it is a decision which was taken at that time, and we had informed you as and when these discussions had happened, and now those things are being taken forward.
0: प्रवक्ता जयसवालले प्रधानमन्त्री वरेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनले सुटुक्क गरेको भनिएको भारत भ्रमणबारे थाहा नभएको बताउँदै शाहलाई दिल्ली आउन निमन्त्रणा भने दिइएको जानकारी दिनुभएको छ।
1: Whether we have invited the Prime Minister of Nepal or not, yes, an invitation has been extended to the Prime Minister of Nepal to visit India.
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले लगानी मैत्री वातावरण निर्माणका लागि 42 कानून खारिज तथा संशोधनको प्रक्रियामा रहेको बताउनु भएको छ। निजी क्षेत्रका प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री डाक्टर वाग्लेले आफूहरूको एउटै